0: बाइस मिनट को रहे आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:48 मित्र मुहूर्तमा हुनेछ भने श्रीराथ साँझमा ठिक 6:08 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 8:41 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 7:51 रहेको छ। आज हरितालिका तीज, गणेश चतुर्थी तथा राष्ट्रिय बाल दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौँ आजको राशिफल तर्फ। राशिफलको सुरुमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आज चन्द्रमा 8 भावमा रहेकाले आकस्मिक परिस्थिति प्रति सचेत हुनुपर्नेछ। आर्थिक कारोबारमा हतार नगर्नुहोला। कार्यक्षेत्रमा अरूको जिम्मेवारी समेत सम्हाल्नु पर्ने अवस्था आउनेछ। स्वास्थ्यमा थकान देखिए पनि आरामलाई प्राथमिकता दिँदा निकै राम्रो हुनेछ। गुप्य विषय बाहिरिँदा समस्या आउन सक्ने भएकाले सचेत हुन आवश्यक छ। सवारी तथा यात्रामा विशेष सावधानी हुन आवश्यक छ। पुराना कागजात व्यवस्थित गर्दा फाइदा हुनेछ। ग्रहकालीको आराधनाले मनमा उत्साह र आत्मबल बढाउने देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज चन्द्रमा 7 भावमा रहेका छन्, जसको प्रभावले सहकारीका काममा सफलता मिल्नेछ। व्यावसायिक साझेदारीमा नयाँ प्रस्ताव आउन सक्छ। दाम्पत्य सम्बन्धमा समझदारी कायम रहनेछ। ग्राहक तथा सहयोगीसँगको भेटघाट लाभदायक बन्नेछ। आर्थिक कारोबारमा सकारात्मक परिणाम प्राप्त हुने देखिएको छ। सामाजिक सम्पर्कबाट नयाँ अवसरको ढोका खुल्नेछ। महत्वपूर्ण विषयमा मिलेर निर्णय गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। ग्रहकालीको पूजा गर्दा मनमा स्थिरता र आत्मविश्वास कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज चन्द्रमा 6 भावमा रहेका छन्, जसको प्रभावले प्रतिस्पर्धात्मक काममा आफ्नो क्षमता देखाउन सक्नुहुनेछ। अधुरा जिम्मेवारी पूरा गर्न ऊर्जा प्राप्त हुनेछ। विरोधीको प्रभाव कमजोर बन्नेछ। ऋण तथा पुरानो हिसाब मिलाउने अवसर प्राप्त हुनेछ। कार्यालयमा कामको चाप भए पनि परिणाम सकारात्मक रहनेछ। खानपानमा ध्यान दिँदा स्वास्थ्य निकै राम्रो रहनेछ। नियमित परिश्रमबाट लक्ष्य नजिक पुग्न सकिनेछ। निर्णय लिँदा व्यावहारिक पक्षलाई प्राथमिकता दिन आवश्यक छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज चन्द्रमा 5 भावमा रहेकाले अध्ययन र सृजनात्मक कार्यमा रुचि बढ्नेछ। सन्तानबाट खुशीको खबर आउनेछ। प्रेम सम्बन्धमा आत्मीयता थपिनेछ। नयाँ योजना बनाउने अनुकूल वातावरण मिल्नेछ। विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउनेछन्। मनोरञ्जनमा खर्च बढ्न सक्ने भएकाले संयम हुन आवश्यक छ। लगानी गर्नु अघि पर्याप्त अध्ययन गर्न आवश्यक छ। धार्मिक गतिविधिमा समय दिँदा तपाईँको मन प्रसन्न रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब 5 राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज चन्द्रमा 4 भावमा रहेकाले घर परिवारका विषयले प्राथमिकता पाउनेछन्। घरको सजावट अथवा मर्मत सम्भार सम्बन्धी काम अघि बढ्नेछ। मातृपक्षबाट अथवा आमाबाट सहयोग हुनेछ। सम्पत्ति सम्बन्धी छलफलमा सकारात्मक संकेत देखिएको छ। कार्यव्यस्तताले परिवारलाई समय दिन कठिन भए पनि सम्बन्धमा आत्मीयता कायम राख्न आवश्यक छ। सवारी साधन प्रयोग गर्दा सतर्क हुनुहोला। मनमा रहेका पुराना चिन्ता क्रमशः हट्नेछन्। घरमा पूजा आराधना गर्दा सकारात्मक ऊर्जा प्राप्त हुने देखिएको छ। अब 6 राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 3 भावमा रहेका छन्, जसको प्रभावले साहस र सक्रियता बढ्नेछ। संचार लेखन तथा सम्पर्कसँग सम्बन्धित काममा उपलब्धि प्राप्त हुनेछ। भाइ बहिनी तथा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। छोटो दूरीको यात्रा फलदायी बन्न सक्छ। व्यवसायमा नयाँ ग्राहकसँग सम्पर्क स्थापित हुनेछ। आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्नेछ। नयाँ जिम्मेवारी लिन हिचकिचाउनु पर्दैन। निरन्तर प्रयासले रोकिएका कामलाई गति दिने देखिएको छ। अब 7 राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि चन्द्रमा 2 भावमा रहनेछन्, जसको प्रभावले धन सम्बन्धी गतिविधि अनुकूल रहनेछ। रोकिएको भुक्तानी प्राप्त हुन सक्छ। परिवारमा आफ्नो विचारको प्रभाव बढ्नेछ। व्यापारमा आमदानी बढाउने अवसर मिल्नेछ। बोलीको प्रभावकारिताले महत्वपूर्ण काम बनाउन सहयोग गर्नेछ। बचततर्फ ध्यान दिन सके भविष्यका लागि राम्रो आधार बन्नेछ। बहुमूल्य वस्तुको कारोबार गर्दा सावधानी अप्नाउनुहोला। आफन्तसँगको सम्बन्धमा मिठास कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब 8 राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास उच्च रहनेछ। नयाँ योजना अघि बढाउन उत्साह जाग्नेछ। व्यक्तिगत काममा सफलता मिल्नेछ। पेसागत क्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ। प्रियजनसँग सहयोग तथा प्रोत्साहन मिल्नेछ। आर्थिक पक्षमा क्रमैसँग सुधार आउनेछ। सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। आज ग्रहकाली पूजा गरी दिनको सुरुवात गर्दा तपाईँको मनोबल उच्च रहनेछ, बलियो रहनेछ। अब 9 राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज चन्द्रमा 12 भावमा रहनेछन्, जसको प्रभावले खर्च बढ्न सक्ने सम्भावना देखिएको छ। टाढाको काम अथवा यात्रामा समय बित्नेछ। वैदेशिक सम्पर्कबाट नयाँ सूचना प्राप्त हुनेछ। स्वास्थ्यमा थकान र निद्राको कमी देखिन सक्छ। अनावश्यक किनमेल रोक्नु राम्रो हुनेछ। आर्थिक निर्णय गर्दा अरूको दबावमा नआउनुहोला। एकान्तमा बसेर आगामी योजनाबारे सोच्दा स्पष्टता हुनेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिले मानसिक शान्ति प्रदान गर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिका लागि आज चन्द्रमा 11 भावमा रहेका छन्, जसको प्रभावले आय आर्जनमा राम्रो अवसर प्राप्त हुनेछ। पुराना सम्पर्कबाट लाभदायक प्रस्ताव आउनेछ। व्यापार विस्तारको योजना सफलतापूर्वक अघि बढ्नेछ। साथीभाइबाट महत्वपूर्ण सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। लामो समयदेखि प्रतीक्षा गरेको आर्थिक परिणाम हात पार्न सक्नुहुनेछ। नयाँ योजनामा सहकार्य गर्ने अवसर मिल्नेछ। मेहनतको उचित प्रतिफल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 10 भावमा रहेका छन्, जसको प्रभावले कार्यक्षेत्रमा प्रगति हुनेछ। जिम्मेवारी बढे पनि त्यसलाई व्यवस्थित ढंगले पूरा गर्न सक्नुहुनेछ। वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ। व्यवसायमा नयाँ योजना कार्यान्वयन गर्ने अवसर पनि मिल्नेछ। सार्वजनिक क्षेत्रमा सक्रियता बढ्नेछ। आमदानीको नयाँ बाटो खुल्नेछ। महत्वपूर्ण निर्णय गर्दा अनुभव भएका व्यक्तिको सुझाव लिँदा निकै राम्रो हुनेछ। कार्य सम्पादनले तपाईँको प्रतिष्ठा बढाउने ग्रह गोचर रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 9 भावमा रहेका छन्, जसको प्रभावले भाग्यको साथ मिल्नेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा आकर्षण बन्नेछ। गुरूजनको मार्गदर्शनबाट लाभ प्राप्त हुनेछ। टाढाको यात्राको योजना बन्न सक्छ। अध्ययन तथा ज्ञान वृद्धिमा सफलता प्राप्त हुनेछ। रोकिएका प्रशासनिक काम अघि बढ्नेछ। नयाँ ठाउँ तथा नयाँ व्यक्तिसँगको सम्पर्क उपयोगी बन्नेछ। आज गोरखकालीको पूजा आराधनाले मनमा सकारात्मक ऊर्जा र दृढता बढाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारीसँगै आजको साइज शिखर यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभ बेला बिहानमा 4:46 7 बजेर 20 मिनटसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समय राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 7:20 8 बजेर 53 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समय कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:53 10:27 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। बिहानमा 10:27 मध्याहमा 12 रोग बेला रहनेछ। मध्याहमा 12 दिनमा 1:34 उद्योग बेला रहनेछ। दिनमा 1:34 3:07 चर बेला रहनेछ। दिनमा 3:07 4:40 लाभ बेला रहनेछ। दिनमा 4:40 साँझमा 6:14 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रि तर्फ लागौं। साँझमा 6:14 7:41 काल बेला रहनेछ। साँझमा 7:41 9:07 शुभ बेला रहनेछ। राति 9:07 10:34 रोग बेला रहनेछ। राति 10:34 12 उद्योग बेला रहनेछ। राति 12:00 1:27 चर बेला रहनेछ। राति 1:27 2:54 लाभ बेला रहनेछ। राति 2:54 4:40 अमृत बेला रहनेछ भने राति 4:20 भोलि बिहानमा 5:47 समय फेरि काल बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिम आजको राहुका लर्था सबैभन्दा खराब समय बिहानमा 7:30 9 बजीसम्म समय राहुका लर्था सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन छोड लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ। हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: समाचार प्रत्येक गाउँ समाज र समुदायका समाचार।
8: अन्तर्राष्ट्रिय रूपमा आदिवासी को हुन् भन्ने 5 वटा क्राइटेरिया बने।
9: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन। हामीले चाहिँ
10: भाषा, कला, साहित्य र राजनीति,
11: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
12: अवस्थामा नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ। किनभने भाषामा
13: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
7: अर्थ, खेलकुद र विश्व जगतका गतिविधिहरू।
14: नेपाल सरकारले कृषिलाई अलि बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको।
15: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद गरिनुपर्छ।
7: समाचारको एउटै मात्र रेडियो सफलतामा खबर सुनायो।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103 थोप्लो 4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। परिचारिका तीज पर्व आज मनाइँदै मुस्ताङमा हिम पहिरो गएको सूचना, भरमपूर्ण रहेको प्रहरीद्वारा जानकारी। पोखरा बस पार्कका सुकुम्बासी बस्ती व्यवस्थापनको स्वाम शुरू हुँदै मुस्ताङको मा घरपजोङ गाउँपालिकामा जलवायु परिवर्तन सम्मेलन हुँदै 5 दिनपछि कृष्णगिरीमा एकतर्फी यात्रा सञ्चालन। पोखराका नगर प्रमुख धनराज आचार्यलाई शहरी विकास तथा सार्वजनिक सेवामा नेतृत्व सम्मान। कास्की आइडल सिजन 2 48 प्रतिभा प्रतिस्पर्धामा वडा अधिवेशनमा भाग लिने निवर्तमान केन्द्रीय सदस्यलाई अहिले केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय। अहिलेको सरकार छापा मार सरकार जस्तो देखिएको एमाले अध्यक्ष ओलीको जिकिर। निषेधको राजनीति छोडेर राष्ट्रिय सहमति निर्माण गर्न राप्रपा लिङदेनको आग्रह। भोटेकोशी बाढ़ीका कारण 12 ब्याङ्कका 17 शाखा प्रभावित। 7 अर्ब बढ़ीको क्षति। इण्डोनेसियामा 243 जना सवार एउटा यात्रुवाहक जहाज बेपत्ता। र मीडिया कप फूड सलको तयारी अन्तिम चरणमा, मुनाफा बाढ़ी पीड़ितलाई सहयोग गर्ने। अब सुनौ पूरा समाचार। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ। आजको दिन व्रतालुले शिव पार्वतीको विशेष पूजा आराधना गर्दछन्। यसो गर्दा परिवारमा सुख शान्ति र कल्याण हुने धार्मिक विश्वास रहिआएको छ। सत्ययुगमा आजकै दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथा छ। त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिव पार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ। यही विश्वासका साथ व्रतालुहरूले आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरूमा घुइँचो लागेको छ। तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रमा जानकार बताउँछन्। व्रत निराहार जलाहार र फलाहार गरी 3 किसिमका हुन्छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम मानिन्छ। स्वास्थ्य ठिक नहुनेमाले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उहाँको भनाइ छ। अटल सौभाग्यको कामनाका सहायता र सन्तानको प्राप्तिका लागि अविवाहित केटी एवं केटाहरूले असल वर र वधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने विधान समेत छ। मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रायोजन गरिएको धर्मशास्त्रीहरूको भनाइ छ। मुस्ताङमा हिम पहिरो गएको भन्दै सामाजिक सञ्जालमा प्रसारित सूचना भ्रमपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। आइतबार बिहानदेखि सामाजिक सञ्जालमा विभिन्न माध्यममा मुस्ताङमा हिम पहिरो गएको भन्दै विभिन्न पोस्ट, सूचना तथा सामग्री प्रसारित भएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङको ध्यानकर्षण भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सूचना जारी गर्दासम्म मुस्ताङमा कुनै पनि स्थानमा हिम पहिरो गएको भन्ने आधिकारिक जानकारी प्राप्त भएको छैन। प्रहरीले अपुष्ट तथा भ्रमपूर्ण सूचनाको प्रचार प्रसारबाट अनावश्यक त्रास, भ्रम तथा गलत सूचना फैलिन नसक्ने भन्दै सामाजिक सञ्जालमा प्रसारित सूचना तथा सामग्री आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र प्रतिक्रिया वा शेयर गर्न अनुरोध गरेको छ। प्रहरीले कुनै पनि विवाद सम्बन्धी सूचना प्राप्त भएमा सम्बन्धित सुरक्षा निकाय वा आधिकारिक स्रोतबाट पुष्टि गर्न आग्रह गरेको छ। लामो समयदेखि रोकिएको पोखरा बस पार्क क्षेत्रको सुकुम्बासी बस्ती व्यवस्थापन प्रक्रिया अघि बढ़ने भएको छ। भोटेको सीमा आएको बाढ़ीका कारण उद्धार तथा राहतमा प्राथमिकता दिनुपरेकाले रोकिएको काम पुनः शुरू गर्न लागेको पोखरा महानगरपालिकाले जनाएको छ। पोखरा 9 आवश्यक प्रक्रिया पूरा गरी फाइल महानगर हुँदै जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको वडा अध्यक्ष दिपेन्द्र मरासीले बताउनुभयो। छानबिन समितिले बस पार्क क्षेत्रमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी 286, अव्यवस्थित बसोबासी 233 र दोहोरो परेका वा ट्यागली नभएका 55 परिवार रहेको वर्गीकरण गरेको छ। सुकुम्बासी बस्ती व्यवस्थापनका लागि महानगरका विभिन्न वडामा 4 बढ़ी सार्वजनिक जग्गा अवलोकन गरी सिफारिश। महानगर प्रमुख धनराज आचार्यले परिवारसँग सल्लाह नगरी बस पार्कको जग्गा कुनै पनि काममा अघि नबढ़ाउने बताउनुभयो। प्राविधिक समितिको सुझाव र परिवारकै संघको छलफलमा आधारमा 18 सम्भावित स्थानमा व्यवस्थापन गर्ने योजना रहेको उहाँको भनाइ छ। यता संघर्ष समितिले स्थायी बासिन्दाहरूको ग्यारेन्टी नभएसम्म बस्ती खाली नगर्ने जनाएको छ। अध्यक्ष प्रेमबहादुर गुरूङले स्थानान्तरण अघि खानेपानी, बिजुली र सड़क सहितको पूर्वाधार तथा 4 आना जग्गा कमल लाल पूर्जा दिनुपर्ने माग गरेको छ। पृथ्वी राजमार्गको धादिङ कृष्णगिरीमा 12 दिनपछि ट्र्याकलेको रूपमा एकतर्फी यात्रा सञ्चालन गरिएको छ। सड़कबाट सब ग्रेल सहसम्म तयार गरिएपछि ग्यास बुलेट तथा रोकिएर बसेका हेभी सवारी साधन परीक्षणका रूपमा पार गरिएको हो। निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका संचालक सहदेव खड्काका अनुसार करिब 12 दिनको निरन्तर प्यासपछि कृष्णगिरीबाट सवारी साधन पार गराउन सम्भव भएको हो। काठमाडौँबाट मुङलिङतर्फ अहिले पहिले ग्यास बुलेट पठाइएको छ र त्यसपछि हेभी उपकरण र अन्य सवारी साधन
पार गराइएको उहाँले बताउनुभयो। सड़क विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायको समन्वयमा कन्टेनर एक्सकाभेटर, बुलडोजर र लोडर लगायतका उपकरण प्रयोग गरी सड़क खुलाइएको हो। नागडुङ्गा मुल्लिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख श्री रजना अधिकारीले नियमित यातायात सञ्चालन नभई परीक्षणको रूपमा सवारी साधन पार गराइएको बताउनुभयो। ट्रायलपछि सड़क पूर्ण बन्द गरी ड्रोन, ड्रेन, ट्राभेलिङ र सबग्रेड सबवेका भागकाम गरिने उहाँले बताउनुभयो। निर्माण कम्पनीले मौसमले साथ दिए असोज 1 गतेदेखि कृष्ण भीरमा नियमित यातायात सञ्चालन गर्ने लक्ष्य राखेको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका 12 कमला बारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्युमा मकवानपुरको मनहरी गाउँपालिका 6 बस्ने 26 वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना 6 ख 9497 नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते चालक थिङलाई प्रवेश अस्पताल दमौलीको चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। दुर्घटना लगत्तै प्रहरी नायब उपरीक्षक घिमिरेको नेतृत्वमा 11 जनाको टोली घटनास्थलमा पुगेको थियो। यता गोर्खाको नगरपालिका 4 छापथोक स्थित भित्री सड़क खण्डमा अटो दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। बड्डा डाँडाबाट ठाँटी पोखरीतर्फ आउँदै गरेको G301001H0210 नम्बरको अटो सड़कबाट करिब 10 मिटर तल खसेर दुर्घटना परेको हो। दुर्घटनामा पालुङटार नगरपालिका 4 का 48 वर्षीय प्रमिला जीसी, 45 वर्षीय गीता श्रेष्ठ, 20 वर्षीय प्रगति श्रेष्ठ र पालुङटार नगरपालिका 5 का 31 वर्षीय मेनुका गिरी घाइते भएका छन्। घाइतेहरूको स्थानीय मेडिकल ठाँटी पोखरीमा सामान्य उपचारपछि थप उपचारका लागि आम पिपल अस्पताल हर्मी पठाइएको प्रहरीले जनाएको छ। घाइते 4 जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अटो चालक पालुङटार नगरपालिका 4 की 33 वर्षीय सुरेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका कारण असर, वातावरण संरक्षण तथा स्थानीय अनुकूलनका उपायबारे छलफल गर्न घरपचोङ जलवायु परिवर्तन सम्मेलन 2083 आयोजना हुने भएको छ। घरपचोङ गाउँपालिका प्रमुख प्रशासनिक अधिकारी भीमकुमार बस्नेतका अनुसार सम्मेलन गाउँपालिकाको आयोजनामा हुन लागेको हो। गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन्दले आगामी भदौ 30 र 31 गते जिल्ला सदरमुकाम जमसममा सम्मेलन आयोजना गरिने जानकारी दिनुभयो। सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकाय, संरक्षण कर्मी, विज्ञ, नागरिक समाज तथा स्थानीय समुदायको प्रतिनिधित्व को सहभागिता रहने अध्यक्ष लालचन्दले बताउनुभयो। हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमपातको स्वरूपमा आएको परिवर्तन, पानीको मुहान सुक्ने जानु, हिमताल तथा हिमपहिरोको जलवायु परिवर्तनका कारण मुस्ताङको परम्परागत कृषि, पशुपालन, पर्यटन तथा स्थानीय जीविका उपार्जनमा समेत असर पर्न थालेको छ। यस्तै चुनौती सामना गर्न स्थानीय ज्ञान, वैज्ञानिक अध्ययन र सरकारी नीतिबीच समन्वय आवश्यक रहेको सरकारले बताउँदै आएका छन्। सम्मेलनमा जलवायु परिवर्तनबारे उत्पन्न जोखिम न्यूनीकरण, स्थानीय अनुकूलन योजना निर्माण, वातावरण मैत्री विकास तथा हिमाली समुदायको संरक्षणका विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाता गण्डकी प्रदेशको आयोजनामा तथा सेवर नेपाल साझेदारीको सहकार्यमा सञ्चालित 3 दिने विश्वव्यापी वितरण प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको छ। भदौ 26 गतेदेखि 28 गतेसम्म सञ्चालन भएको तालिममा नाटा गण्डकीमा

हो शहरी विकास सार्वजनिक सेवा तथा स्थानीय तह को नेतृत्व का क्षेत्र में पुर्याय योगदान को मूल्यांकन करते आचरला सम्मान आयोजक जनाये पोखरा महानगरपालिका को विकास सार्वजनिक सेवा प्रवाह में सुधार तथा नागरिक मैत्री स्थानीय शासन का वहां निर्वाह कर भूमिका सम्मान को मुख्य आधार मान आयोजक जनाये उक्त सम्मान ने पोखरा महानगरपालिका को विकास तथा सार्वजनिक सेवा सुधार को क्षेत्र में नगर प्रमुख आचार्य को नेतृत्व और योगदान थप प्रोत्साहन मिलने अपेक्षा कर कास्कीमा लुकेर रहेका गायन तथा नृत्यका प्रतिभाको खोजित गरी अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कास्की आइडल सिजन 2 को उद्घाटन गरिएको छ। वरिष्ठ कलाकार कर्णदासको प्रमुख अतिथिमा प्रतियोगिताको उद्घाटन गरिएको हो। साँझ क्रिएशन प्रालीको आयोजनामा शुरू भएको प्रतियोगितामा गायनतर्फ 24 नृत्यतर्फ 24 गरी 48 जना प्रतियोगी छनौट भएका छन्। कार्यक्रम संयोजक आदर्श पोखरेलले नयाँ प्रतिभाको खोजी पहिचान र उनीहरूका कला प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिता मुख्य उद्देश्य रहेको बताउनुभयो। प्रतियोगिताका आगामी छनौट चरण असोज 3, 10 र 17 गते हुनेछ। उत्कृष्ट प्रतियोगीहरू कार्तिक 14 गते हुने अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुने आयोजकले जनाएको छ। गायन र नृत्य दुवै विधाका प्रथम हुनेले 60,000 द्वितीय 40 र तृतीय 20,000 रूपियाँ नगद सहित शील तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट 10 पर्नेलाई राष्ट्रिय गीतमा अवसर दिने आयोजकले जनाएको छ। कास्कीको माछापुछी गाउँपालिकामा अवस्थित 5,587 मिटर उचाइमा रहेको मर्दी हिमाली स्थायी युवाले सामूहिक रूपमा सफल आरोहण गरेका छन्। सफल आरोहीलाई घाचोक माछापुछी पोखरा सम्पर्क समाजले सम्मान गरेको छ। माछापुछी गाउँपालिका एकमाका नारायण गुरूङ, नवीन गुरूङ, रामबहादुर परियार, किसान थापा मगर र अर्जुन विक वडा नम्बर 3 क्षेत्रबहादुर गुरूङ र सुदीप तामाङ तथा म्याग्दीका खिम पाइजा र गोर्खाका मनुमान गुरूङले गत साउनको अन्तिम साझा मर्दी हिमाल आरोहण गरेका हुन्। स्थानीय युवाले मर्दी हिमाल सफलतापूर्वक आरोहण गर्नु क्षेत्रको पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण उपलब्धि भएको समाजले जनाएको छ। यसबाट मर्दी हिमालको प्रचार प्रसारसँगै माछापुच्छे क्षेत्रको पर्यटन व्यवसाय कासमा योगदान पुग्ने विश्वास गरिएको छ। आरोही स्थरबहादुर गुरूङले आरोहणको शुरूवाती चरण कठिन भए पनि चुचुरोमा पुगेपछि छुट्टै आनन्दको अनुभूति भएको बताउनुभयो। उहाँले मर्दी हिमाललाई हिमाल आरोहण प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो। मर्दीमा प्रशिक्षण लिएर उच्च हिमाल आरोहण गर्दा सहज हुने उहाँको भनाइ छ। समाजका अध्यक्ष तोयानाथ बैरागी लम्साल लगायतले आरोहीलाई सम्मान गर्दै उनीहरूको साहस र अनुभवले आगामी दिनमा थप हिमाल आरोहणका लागि प्रेरणा मिल्ने बताउनुभयो। मर्दी हिमालको सफल आरोहणले माछापुच्छे क्षेत्रको पर्यटन प्रबन्धनमा महत्वपूर्ण सहयोग पुग्ने उहाँहरूको विश्वास छ। सहारा क्लब पोखराको 2800 वार्षिक उत्सवको असमायोजित रक्तदान कार्यक्रममा सम्पन्न भएको छ। कार्यक्रममा 24 युनिट रक्त संकलन भएको क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरूङले जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका 17 वडा राधिका कुमारी साई योगीले गर्नुभयो। उहाँले सहारा क्लब पोखराले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै सहारा फुटबल एकाडेमी सञ्चालन गर्नु चुनौतीपूर्ण कार्य भए पनि क्लबले निरन्तर दिँदै आएको बताउनुभयो। रक्तदान जीवनदान भएकाले यस्ता सामाजिक तथा मानवीय सेवाको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँले जोड़ दिनुभयो। कार्यक्रममा रक्तदान गर्ने दाता स्वयंसेवक सहयोगी तथा संस्था तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति क्लबले आभार व्यक्त गरेको छ। क्लबले एक थोपा रगतले पनि कसैको जीवन बचाउन सक्ने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गरेको छ। रक्तदान गरौं जीवन बचाऊ भन्ने सन्देशसहित क्लबले सामाजिक सेवामा सक्रिय हुन सबैलाई आह्वान समेत गरेको छ। सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा नौकावडा अध्यक्ष दिपेन्द्र मणासिनी, क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, वीरभद्र आचार्य, केशवराज बराल लगायतको उपस्थित रहेको थियो। रक्तदान गर्ने दातालाई कार्यक्रमको प्रमाणपत्र समेत वितरण गरिएको थियो।

नेपाली कांग्रेसले असोज 3 र 4 गते हुने वडा अधिवेशनमा सहभागी हुन 14 औं महाधिवेशनका निवर्तमान केन्द्रीय सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समेट्न निर्णय गरेको छ। आइतबार सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरेको हो। महामन्त्री प्रदीप पौडेलले अधिवेशनमा सहभागी हुन निवर्तमान केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्न निर्णय भएको बताए। कांग्रेसको संशोधित विधान अनुसार अब केन्द्रीय सदस्य पनि सम्बन्धित वडाबाट निर्वाचित हुने आउनुपर्नेछ। विगतमा जस्तो स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाइएको छ। प्रवक्ता देवराज चालिसले अध्यावधिक तथा गत पुससम्म अनवीकरण भएका सदस्यको नवीकरण नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसकिएको बताउनुभयो। उहाँले 14 औं महाधिवेशनका केन्द्रीय सदस्यलाई पनि अधिवेशन प्रक्रियामा सहभागी हुने बाटो खुल्ला गरिएको बताउनुभयो। यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले विशेष महाधिवेशनबाट बनेको कार्य समितिमा नरहेका 111 जना निवर्तमान केन्द्रीय सदस्यलाई समेट्न सभापति गगन थापासँग आग्रह गर्नुभएको थियो। कांग्रेसका 15 औं महाधिवेशन असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने बताइएको छ। महाधिवेशनको उद्घाटन तथा बन्द सत्र खुल्ला मञ्चमा हुने कांग्रेसले जनाएको छ। यसैबीच नेपाली कांग्रेसले 15 औं महाधिवेशनलाई उत्सवका रूपमा मनाउने निर्णय

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले 15 महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरिएको प्रवक्ता देवराज चालिसले बताउनुभयो। खुल्ला र बन्द सत्र सबै काठमाडौँको खुल्ला मञ्चमै सञ्चालन हुने उहाँले बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेनले निषेधको राजनीति छाडेर सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्गदेनले नेपालले लामो समयदेखि द्वन्द विद्रोह र राजनीतिक अस्थिरता व्यवहार्दै आएकाले अब थप द्वन्द धान्न नसक्ने बताउनुभयो। उहाँले विगतमा कुनै बेला राजाले राजनीतिक दललाई र कुनै बेला राजनीतिक दलले राजालाई निषेध गर्ने अवस्था नरहेको भन्दै निषेधको राजनीतिले देशलाई निकास दिन नसक्ने बताउनुभयो। उहाँले अब राजादेखि सबै राजनीतिक शक्ति सम्मलाई समेटेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सहमति मार्फत देशमा शान्ति र स्थिरता कायम गर्दै आगामी 5-10 वर्षभित्र नेपाललाई विकसित मुलुकको स्तरमा पुर्याउने अभियानमा सबै राजनीतिक दल र शक्ति एक ठाउँमा आउनुपर्नेमा जोड़ दिनुभयो। लिङ्गदेनले त्यसका लागि राप्रपा आफै बलियो र एकताबद्ध हुनुपर्ने बताउनुभयो। विगतका कमजोरी सच्याउँदै आफूबाट सुधारको शुरूआत गर्नुपर्ने भन्दै उहाँले महाधिवेशन मार्फत राप्रपा सुध्रिएको र बदलिएको सन्देश जनतालाई दिनुपर्ने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अहिलेको सरकार छापामार सरकार भएको टिप्पणी गर्नुभएको छ। आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको छाने आरक्षण पत्र ग्रहण गर्दै ओलीले प्रेस तथा व्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू लामो समयदेखि संघर्ष गर्दै आएको बताउनुभयो। उहाँले छापा पत्रकारितालाई आरानु र आप्रासंगिक ठान्न नहुने उल्लेख गर्दै छापा माध्यममा प्रकाशित सामग्री तत्काल मेटाउन नसकिने भएकाले यसको छुट्टै महत्व रहेको बताउनुभयो। ओलीले नेपालमा प्रेस तथा पत्रकारिताको इतिहास संघर्षसँग जोड़िएको उल्लेख गर्नुभयो। राणा शासनमा समयमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकार लेखक तथा साहित्यकारहरूले ठूलो जोखिम उठाएर को स्मरण गर्दै उहाँले स्वतन्त्रताको पक्षमा भएको संघर्षलाई निरन्तर दिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरूङकोले पदबाट राजीनामा दिनुभएको छ। चेकवंश कसुरमा उहाँ हालै 8-3 हिरासतमा बसेर छुट्नु भएको थियो। यो घटनापछि उहाँलाई अनुशासन समितिबाट हट्न नेताहरूले दबाव दिएका थिए। गुरूङ विरूद्ध 3 जनाले चेकवंशमा उजुरी दिएका थिए। 3 जनाको रकम बुझाएपछि उहाँ रिहा हुनुभएको छ। संयोजक गुरूङ आइतबार केन्द्रीय कार्य सम्पादन समिति बैठकमा पनि सहभागी हुनुभयो। गुरूङले केन्द्रीय अनुशासन समिति संयोजक पदबाट राजीनामा दिएको सभापति गगन थापाले केन्द्रीय कार्य सम्पादन समिति बैठकमा जानकारी गराएको थियो। आर्थिक समाचार रसुवाको भोटेको सीमा भदौ 10 गते आएको बारीका कारण 12 ब्याङ्कका 17 शाखा प्रभावित भएका छन्। राष्ट्रिय जनआयोग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनका अनुसार ब्याङ्क तथा वित्तीय क्षेत्रमा रू 7.24 करोड़ बराबरको क्षति भएको छ। प्रतिवेदन अनुसार सबैभन्दा बढ़ी क्षति कृषि विकास ब्याङ्कको 1 शाखामा रू 65 करोड़ भएको छ। सिर्जन ब्याङ्कको शाखामा 1.56 करोड़, लक्ष्मी सनराइज ब्याङ्कमा 1.12 करोड़, एनआईसी एसिया ब्याङ्कमा 3 शाखामा 88 लाख तथा नबिल र सानेमा ब्याङ्कका शाखामा 63-63 लाख क्षति भएको छ। त्यस्तै ग्लोबल आईएमईको 11 लाख, हिमालयनमा रू 75 लाख, माछापुछीमा रू 75 लाख, नेपाल इन्भेस्टमेन्टमा रू 40 लाख, एनएमबीमा रू 4 लाख र प्रभु ब्याङ्कको 2 शाखामा 53 लाख क्षति भएको प्रतिवेदनले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार नुवाकोटको विदुरमा ब्याङ्कका 4 शाखामा 67 करोड़ 13 लाख, रसुवाको रुसाईकुण्डमा 11 शाखामा रू 4 करोड़ 33 लाख र कालिका र उत्तरगायका शाखामा क्रमश 28 लाख र 75 लाख क्षति भएको छ। अब विदेशको समाचार, इण्डोनेसियामा 243 जना सवार एउटा यात्रुवाहक जहाज बेपत्ता भएको छ। भरको ट्रान्सपोर्ट आर्ट नामको उक्त जहाज पूर्वी जावाको सुराबायाबाट बोर्नियो टापुको बन्जरा मानिसातर्फ जाँदै गर्दा जावा सागरमा उक्त जहाजसँगको सम्पर्क टुटेको थियो। अधिकारीहरूले जो खोजी अभियान शुरू गरेका छन्। उद्धार निकायका अनुसार विभिन्न जहाजहरूको सहयोगमा 103 जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ। तीमध्ये 1 जनाको मृत्यु भएको छ। बाँकी 140 जनाको खोजी कार्य अहिले जारी छ। उद्धार टोलीहरूले जहाजको अन्तिम ज्ञात स्थानको धेरै जहाज र एउटा हेलिकप्टर पठाएका छन्। बन्जर मानिस सेना स्थिति खोज तथा उद्धार कार्यालयका अनुसार यात्राको क्रममा संचार सम्पर्कमा समस्या आएको थियो, जसपछि पुनः सम्पर्क स्थापित हुन सकेन। जहाजको अन्तिम ज्ञात स्थान जाबा सागरमा पहिचान गरिएको थियो, जुन बन्जर मासिनको घाटबाट करिब 148 किलोमिटर टाढा पर्छ। खेलकुदको समाचार, क्लिप मीडिया एण्ड मल्टीपर्पज
प्रणाली अन्तर्गत न्यू लिपि नयाँ लिपि news.com को आयोजनामा असोज 2 र 3 गते पोखरामा हुने गण्डकी प्रदेश स्तरीय मीडिया कप फुटबल प्रतियोगिता 2083 को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबाट प्राप्त सबै मुनाफा बाढ़ी प्रभावितको लागि सहयोग गर्ने घोषणा गरेको छ। पोखरा रंगशाला स्थित बहुद्देश्य खेल मैदानमा हुने प्रतियोगिताका लागि टीम दर्ता भइरहेको आयोजक मीडियाका अध्यक्ष सूरज श्रेष्ठले बताउनुभयो। प्रदेश स्तरीय भए पनि पत्रकार बीच सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले खुल्ला खेलको अवधारणामा प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनुभयो। सूचना विभागको परिचय पत्र भएका र नेपाल पत्रकार महासंघ वा खेलकुद पत्रकार मञ्चमा आबद्ध पत्रकार खेलाड़ीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। सहभागी खेलाड़ीको बीमा समेत गरिने आयोजकले जनाएको छ। विजेताले 50,000 र उपविजेताले 30,000 रूपियाँ सहित सिल प्रमाणपत्र मेडल प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाड़ी र प्रशिक्षकलाई जनाई 5,000 र प्रत्येक खेलमा म्यान अफ द म्याचलाई 1,500 रूपियाँ प्रदान गरिने भएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमको न्यूनचापीय रेखा सर्दर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। यति बेला देशको अधिकांश भूभागमा सामान्यतया बादल लागेको छ। कोशी र बागमती प्रदेशको केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र च्याङसित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिन वर्ष देशभरको मौसम साधारणतया बादलली रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र च्याङ क्षेत्र मध्यम वर्षा सर हिमपात हुन सक्नेछ। देशका पहाड़ी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र च्याङ क्षेत्र मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। तराईतर्फ बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको अनुमान छ। मधेस र कोशी प्रदेशका तराई भेगका थोरै स्थानमा चट्याङ क्षेत्र वर्षा हुनेछ। कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग का एक दुई स्थानमा भारी वर्षाको जोखिम छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रका थोरै स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आजको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। हरितालिका तीज पर्व आज मनाइँदै मुस्ताङमा हिम पहिरो गएको सूचना भ्रमपूर्ण रहेको प्रहरीद्वारा जानकारी। पोखरा बस पार्कका सुकुम्बासी बस्ती व्यवस्थापनको काम शुरू हुँदै मुस्ताङमा घरपजोङ जलवायु परिवर्तन सम्मेलन हुँदै 12 दिनपछि कृष्णभीरमा एकतर्फी यात्रा सञ्चालन। पोखराका नगर प्रमुख धनराज आचार्यलाई शहरी विकास तथा सार्वजनिक सेवामा नेतृत्व सम्मान। वडा अधिवेशनमा भाग लिने निवर्तमान केन्द्रीय सदस्यलाई अहिलेको केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय। अहिलेको सरकार छापामार सरकार भयो जस्तो देखिएको एमाले अध्यक्ष ओलीको जिकिर। भोटेकोशी बाढ़ीका कारण 12 वटा बैंकका 17 शाखा प्रभावित। 7 अरब बढ़ीको क्षति। इन्डोनेसियामा 243 जना सवार एउटा यात्रीवाहक जहाज बेपत्ता। र मीडिया कप फुटसलको तयारी अन्तिम चरणमा मुनाफा बाढ़ी पीड़ितलाई सहयोग गर्ने। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार विषय अहिले 9 बजे खबरसँग लाउनेछ। हामी छौँ सफलताको पाइलामा। अब केही बेला सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि? फेरि राख्नु जस्तो कता बनाएछ?
5: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
6: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू, शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
5: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
6: हेलो,
7: हजुर
6: सँगै, कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
6: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
9: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
9: वर्षौंदेखि देश विदेशका 5-स्तारीय होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
11: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
10: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बिचमा।
10: फोन नम्बर 061-57-9-15।
0: जन्मदिनमा फजुल खर्च गरेर एउटा केक काट्नुभन्दा बिरुवा रोप्नु प्रभावकारी मानिन्छ, त्यसैले आफ्नो जन्मदिन सँगै एउटा बिरुवालाई पनि नयाँ जीवन दिऊ। जनहितका लागि रेडियो सफलता पोखरा।
12: यसपालि तिजमा श्रीमतीलाई के किनिदिउ भनेर सोधे, उसको जवाब के आयो तपाईँलाई थाहा छ?
13: बुढा, यसपालिको तिज त सडक भडक नगरिकन सबै भएर मनाउने हो। यसपालि त मलाई केही पनि पर्दैन, अनि यसपालि मात्रै हो र, अब आउने हरेक तिजहरूमा मलाई केही पनि चाहिँदैन, बस तपाईँको माया अनि साथ भए पुग्छ।
12: श्रीमतीको यस्तो उत्तरले म त दङ्गै परे, अनि उनीलाई सोधे, एक्कासी यस्तो परिवर्तन?
13: त्यस्तो के होइन, तिज भनेको त महिलाहरूको महान चाड, जुन हामीले पूर्ण श्रद्धाको साथ मनाउने गर्छौ। तिज त आफ्नो परिवारको सुख शान्ति अनि श्रीमानको दीर्घायुको कामना गर्दै मनाउने पर्व हो। यस्तो माया अनि विश्वासलाई धनसँग तुलना गर्नु व्यर्थी लाग्यो, त्यसैले परिवर्तनको सुरुवात आफैबाट।
12: सुन्नुभयो त मेरो प्रिय श्रीमतीको कुरा, अब पालो तपाईँको।
9: परिवर्तनको सुरुवात आफैबाट, सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 MHz।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165-35-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
5: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो। मसँग मलाई स्यालेरी दिएर राखे
7: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
2: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9507-32575।
8: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460 59581,
0: 98165 1475।

0: यसपालिको तिजमा रातो साडी, छड्के तिलारी, कानमा झुम्का अनि गलामा गहना म किन्दिन। यसपालिको तिजमा त म दिदी बहिनीहरूसँगै बसेर श्रद्धा र पूर्ण आस्थाका साथ मनाउनेछु। अनि तपाईँ नि?
1: परिवर्तनको शुरूआत आफैबाट। सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: ए सुरज, त त के हो यत्रो पढेर पनि घरबारीमा काम गरेर बस्ने?
4: के गर्ने त निरोज, आफ्नो घरमा काम गर्दैमा सानो भइदैन क्या रे?
3: ए सुरज, आफू त विदेश गइन्छ, विदेश गएपछि सानै अर्को।
4: ओहो निरोज, त त यत्रो पढेर आफ्नो स्वदेशमा केही गर्नुपर्छ भन्ने छैन है? म त हेर, विदेशमा गएर अरूको दास बनेर काम गर्नुभन्दा स्वदेशमै गर्वको साथ काम गर्छु।
5: विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमै बगाउ। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
3: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
2: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
4: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।

0: सफलता 103.4 मेगाहर्ज
1: नमन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न

0: yourself. Swayam ko awaaz lai sunnuhos.
1: Hamro khushi kaha cha? Hamro prem kaha cha? Hamro shanti kaha cha? Tiniharu sadaiva hami bhitrako gahiraima chhan. Tara hami tiniharu kaha chhan bhanne kura nai birsanchhau. Prem rawat.
2: भगवान कृष्ण त भगवान कृष्ण हुनुहुन्थ्यो के दुर्योधनले उहाँलाई बुझे आज भगवान कृष्णको तस्वीर बनाइन्छ एक हातमा सुदर्शन चक्र छ अर्को हातमा शंख छ अनि शिरमा मुकुट छ चमक छ प्रकाश नै प्रकाश छ होइन त तपाईँले देख्नुभएकै होला के दुर्योधनले पनि त्यही नै देखे

दुर्योधनले यस्तो कुरा केही पनि देखेनन् भगवान कृष्णमा, जुन उनलाई राम्रो लाग्थ्यो। एकतर्फ गोपिनीहरू उहाँका पछि लागिरहेका छन्, अर्कोतर्फ दुर्योधन छन्, उनले केही पनि देखिरहेका छैनन्, उनमा केही पनि प्रभाव परेन। अनि अर्जुन अर्जुन तपाईलाई के लाग्छ, के उनी भगवान कृष्णबाट प्रभावित थिए? प्रभावित थिए कि थिएनन्? थिएनन्, प्रभावित थिएनन्, साँच्चै प्रभावित थिएनन्। त्यसैले त उनलाई दिव्य दर्शन भएपछि के भनिन्छ, मलाई माफ गरिदिनुहोस्, मलाई थाहा नै थिएन हजुर को हुनुहुन्छ। के भन्छन्, मलाई थाहा थिएन, म त हजुरसँग उठ बस गर्थे, एउटै खाटमा रहन्थे, मलाई थाहा थिएन हजुर को हुनुहुन्छ, मलाई माफ गरिदिनुहोस्।

उनले पनि देख्न सकेनन्। तर जब उनले ज्ञान पाए, उनले जब देखे, तब मात्र चिने। तपाईले पनि यसरी नै चिन्नु आवश्यक छ। यदि चिन्नु भएन भने यो जीवनको के मूल्य छ, यो किन प्राप्त भएको हो, यो तपाई बुझ्न सक्नुहुन्न। ज्ञानले के गर्न सक्छ? यदि यसको मूल्य तपाईले बुझ्न सक्नुहुन्न भने तपाई यसमा पछि पर्नुहुन्छ। त भक्ति सरल छ, यसका लागि भक्त बन्नुपर्छ, अनि भक्त बन्न पनि निकै सजिलो छ। किन? कि जो यो जीवनलाई बुझेर जिउँछ, सरल रूपले हेर्छ, कस्तो आचरण हुनुपर्छ मान्छेको? साई इतना दीजिए जिसमें कटुम समाए, मैं भी भूखा ना रहूं साधु ना भूखा जाए। कबीरा खड़ा बाजार में सबके मांगे खैर, ना काहू से दोस्ती ना काहू से बैर।

कार्यक्रम सकिएपछि भन्छन् मलाई त यसैको खोजी थियो, जीवनभरि कसरी पाउँछु, कसरी सम्भव होला। हालै म गएको थिएँ, ताइवान गएको थिएँ, यति राम्रो कार्यक्रम भयो त्यहाँ। प्रहरी विभागका मानिसहरू उनीहरू सुन्छन्, आउँछन्, उनीहरू हेर्छन्, सुन्छन्। एउटा लिंक राखिएको छ, कार्यक्रमको एउटा डीभीडी निर्माण गरिएको थियो ताइवानको सेनाको वेबसाइटमा, फलस्वरूप मानिसहरू सुन्न सकुन्। सेनाका सिपाहीहरू सुनिरहेका छन्, प्रहरीहरू सुनिरहेका छन्, कारागारमा सुनिरहेका छन्, जेलमा मानिसहरूले ज्ञान लिइरहेका छन्, सबै ठाउँमा, विश्वविद्यालयमा सुनिरहेका छन्, विश्वविद्यालयमा कार्यक्रम भइरहेको छ। चाहे उनीहरूको धर्म अलग होस्, उनीहरू बुझ्छन्, हेर्छन्, यसको धर्मसँग केही लिनु दिनु छैन। यो वास्तवमा कस्तो सन्देश हो भने यो हृदयसम्म पुग्छ।

0: एकजना मानिस आएका थिए कार्यक्रममा। मलेसियामा एउटा कार्यक्रम भएको थियो। एकजना मानिस आएका थिए, उनी निकै खुशी थिए सत्संग सुनेर। उनले भने, मैले पहिलो पटक जिन्दगीमा महसुस गरे कुनै चीजले मेरो हृदयलाई स्पर्श गरेको छ। उनलाई के पनि थाहा थिएन भने हृदयलाई स्पर्श गर्दा कस्तो महसुस हुन्छ। उनी असाध्यै खुशी भए। मैले भने, यो त राम्रो कुरा हो, मानिसहरू सुन्छन्, मानिसहरूको जीवनमा परिवर्तन भइरहेको छ अनि आनन्द लिइरहेका छन्।
1: थप जानकारीका लागि प्रेमरावत.com अथवा 01-590-1765 र 98-343-1651 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: ओहो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र 3 कम्प्लेक्स को बीचमा।
8: फोन नम्बर 061-587-915।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
11: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
11: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9855-28104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
12: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852677793, 9765509960। दोस्तीटु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560275900।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
9: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेजुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811762983, 9855852855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
10: बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
11: एरिया मै
10: नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा। हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 984 541 985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 904। स्टील आल्मुनियम मेटल उद्योग पर्सेन्ट 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ।
15: श्रीकृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।
16: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
17: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त।
16: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबोलाउनै पर्दैन नि।
18: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र पोखरा 2 नालामुख कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841 75 694 9811 24 824।
19: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867881234, 9705077123। व्हाट्सएप नम्बर 9811771123। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061571430, 9556588443। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736।
18: 9560-2325 98086-35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
20: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
21: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9850-11-09 9828-84-20-20 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
20: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै जने एउटा सद्भाव अमन चयन साच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्
5: आफ्नो बच्चा राम्रो होस् स्वस्थ होस् सुगठित होस् भन्ने सबैले चाहन्छन्
2: आर्थिक
6: सहज पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होरी र पानी जस्तो छ
9: मदन भण्डारी भाइ साँच्चै अन्यले नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशात्मक रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। दुर्गा अधिकारी कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। भगवान गणेशलाई ज्ञान, बुद्धि र सौभाग्यको प्रतीक मानिन्छ। भगवान गणेशलाई गजादन्त, गजामुख जस्ता नामले पनि जानिन्छ। हरेक वर्ष गणेश चतुर्थीको पर्व भगवान गणेशको जन्मोत्सवको रूपमा मनाउने गरिन्छ। गणेश चतुर्थीको पर्व हरेक वर्ष पञ्चाङ्गको भाद्रपद महिना शुक्ल पक्षको चतुर्थीमा मनाइन्छ। गणेश चतुर्थीलाई अत्यन्त उल्लासका साथ मनाउने गरिन्छ। आज हामी गणेश चतुर्थीको महत्वको विषयमा र गणेश भगवानको उत्पत्तिको कथा, त्यो सँगसँगै गणेशसँग जोड़िएका केही मान्यताहरूलाई छलफलको विषयमा ल्याउने कोशिस गर्नेछौ। हामीसँग छलफलका लागि हुनुहुन्छ युवा पण्डित श्रवण पौडेल हुनुहुन्छ। उहाँसँगको कुराकानी हामीले प्रस्तुत गर्न गइरहेका छौं। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: हजुर, गणेश चतुर्थीको महत्व चाहिँ के छ?
1: गणेश चतुर्थीको महत्व आज समस्त श्रोताबिन्दहरूमा म युवा पण्डित शरण पौडेलको तर्फबाट गणेश चतुर्थीको शुभकामना व्यक्त गर्न चाहन्छु। गणेश चतुर्थी यानि भाद्र शुक्ल चतुर्थीलाई हामी गणेश चतुर्थी भनेर जान्ने गर्दछौ। आजको भाद्र शुक्ल चतुर्थी तिथिकै दिनमा गणेश भगवानको अवतार भएको हो र भगवान शिवजीले शिवपुराणको कुमारखण्डमा भन्नुहुन्छ गणेश भगवानलाई, हे गणेश, हे गजानन, आज भाद्र शुक्ल चतुर्थीमा तिम्रो अवतार भएको हुनाले, तिम्रो जन्म भएको हुनाले तिम्रा भक्तहरूले चतुर्थी तिथिमा तिम्रो पूजा गर्नेछन् र तिमी मेरा गणहरूमा पनि सर्वश्रेष्ठ हुनेछौ। त्यही भएर गणहरूको पति भएको हुनाले गणपति नामले पनि हामीले भगवान गणेशलाई पुकार गरिन्छ। भगवान शिवजीले आफ्नो गणहरूको पति बनाइदिनु भएको हुनाले र भगवान शिवजीले यो पनि भन्नुभयो र आजको दिनमा जसले अर्थात जुन कार्य गर्दा पनि यदि कसैले तिम्रो कार्य गर्दैन भने, तिम्रो पूजन गर्दैन भने, तिम्रो स्मरण गर्दैन भने त्यसको कार्यमा विभिन्न किसिमका विघ्न बाधाहरू आइपर्दछन्। अत सर्वप्रथम हामी ब्रह्मा विष्णु महेशको भन्दा पनि अग्र पूजा तिम्रो गरिनेछ भनेर भगवान शिवजीले भन्नुहुन्छ। त्यसै गरी जसले तिम्रो आराधना गर्दछन् त्यसको बुद्धि बौद्धिक विकासको क्षमता हुन्छ, त्यसको आयुको वृद्धि हुन्छ, त्यति मात्र नभएर श्री अनि सम्पत्तिको वृद्धि हुँदै जान्छ भनेर पनि यस प्रकारबाट भगवान शिवजीले गणेश भगवानलाई वरदान दिनुभएको थियो। अनि त्यति मात्र नभएर तिमी संसारमा चाहिने तिमीलाई गजानन यानि गणेश नामले तिमीलाई पुकार गर्नेछन् भनेर यस प्रकारबाट भगवान शिवजीले भगवान गणेशलाई वरदान दिनुभएको थियो र सोही अनुसार आजकै दिनमा हामीले भगवान गणेशको आराधना गर्यौं भने आयु आरोग्य र समस्त विघ्न बाधाहरूलाई निर्मूल पार्नका निमित्त पनि आजको दिनमा हामीले गणेश भगवानको पूजा गरिन्छ।
0: हजुर, गणेशसँग दुबोको महिमा पनि सँगै जोडिएर आउँछ। गणेशलाई दुबो चढाउने भनेर दुबोको महिमा चाहिँ के छ?
1: गणेश भगवानलाई गणेश पुराणमा यसैको प्रसंग आउँछ, दुर्वाङ्कुरको महिमा। मिथिलापुरी क्षेत्रमा एकजना राजा थिए अनि ती राजाकोमा नारदजी घुम्दै घुम्दै जानुभएछ, तर तिनमा एउटा अहंकार रहेछ कि म त यो संसारमा सर्वश्रेष्ठ भनेको म नै हुँ, जति पनि यहाँ प्रजाहरू छन्, जति पनि प्राणीहरू छन् तिनीहरू मेरै सहायताद्वारा आफ्नो प्राणलाई निर्वाह गरेका छन्, यानि सबैको अन्नदाता भनेको म नै हुँ, सबैलाई जीवनयापन गराउने भनेको पनि म नै हुँ, आदि इत्यादि अहंकार तिनीमा रहेछ र नारदजी त्यहाँबाट तपाईँको कल्याण होस् भनेर जानुभएछ सिधै गणेश भगवानको मर। गणेश भगवानसँग विन्ती गर्नुभएछ, प्रभु मैले त यस संसारमा हजुर बाहेक यो चराचर जगतमा अरू कसैलाई पनि देखेको छैन, तर म मिथिलापुरी क्षेत्रमा जाँदाखेरिमा त्यहाँका ती उत्तम नाम गरेका राजाले आफ्नो अहंकारलाई देखाए, मैले केही समयमा तिम्रो अहंकारलाई चकनाचुर गर्नेछु भनेर म त्यहाँबाट हिँडेको भनिसकेपछि गणेश भगवानले नारदजीको आवान आसनद्वारा विधिवत पूजन पनि गर्नुभयो र त्यो पूजा गरिसकेपछि अनि गणेश भगवान एउटा तिनै राजाको परीक्षा लिनका निम्ति वृद्ध ब्राह्मणको रूपलाई एकदम विकराल रूप, चारैतिरबाट चाहिँ नि पीपहरू बगिरहेका, रगतहरू बगिरहेका, मुखबाट चाहिँ नि राल चुहिरहेको यस्तो डरलाग्दो भयावह रूपलाई लिएर तिनै राजाको दरबारमा जानुभएको थियो र ती द्वारपालहरूले राज समक्ष यो खबर पनि पुर्याए। एउटा अत्यन्त घिनलाग्दो रूप लिएर एउटा ब्राह्मण गेटमा आएका छन्, भोजनको याचना गरेका छन्। तिनीलाई प्रवेश दिउँ कि नदिउँ, भोजन गराउँ कि नगराउँ भन्दाखेरिमा राजाले भन्नुभयो बोलाऊ ती ब्राह्मणलाई भोजन गराउ भन्नुभयो। अनि लिएर गए, जाँदाखेरिमा त्यहाँ भान्सामा जति पनि भोजनालयमा पाकेको भोजन थियो त्यो ल्याएर दिनुभयो ती ब्राह्मणले खाइदिनुभयो। अनि त्यहाँभन्दा बाहिर फेरि त्यहाँ भएका राशनहरूद्वारा फेरि पकाउने काम गरियो, सारा खाइदिनुभयो। अब त काँचो अन्न मात्र बाँकी रह्यो, त्यो पनि खाइदिनुभयो। त्यसपछि सारा त्यो गाउँमा भएको सारा अन्नहरू ल्याएर दिए, त्यो पनि त्यो वृद्ध ब्राह्मणले खाइदिनुभयो। तैपनि उहाँ सन्तुष्ट हुनुभएन, उहाँ असन्तुष्ट हुनुभयो र भन्न लाग्नुभयो म अझै पनि अतृप्त छु, यदि तिमीले मलाई तृप्त गराउँछ भने गराऊ, होइन भने म जान्छु भनिसकेपछि ती राजाका सेनापतिहरूले गएर राजा समक्ष विन्ती गरे, राजन आज ती ब्राह्मणलाई हामीले भोजनद्वारा तृप्त गराउन सकेनौ, सार तपाईँको यो राष्ट्रमा भएको जति पनि सम्पत्ति थियो त्यो सार समापन भइसक्यो, तर पनि आज ती तृप्त भएनन् भनिसकेपछि ती राजाले मुख भुइँमा हेर्नुभयो, शिरलाई झुकाउनुभयो। त्यसपछि गणेश भगवान तपाईँको कल्याण होस् भनेर त्यहाँबाट प्रस्थान गर्नुभयो, ती वृद्ध ब्राह्मणको रूपलाई नै लिएर त्यहाँबाट उहाँ जानुभयो र गाउँमा गएर भन्नुभयो यदि कसैले मलाई भोजन दिन सक्छ भने देऊ, भन्दा हामीमा जति पनि अन्न थियो त्यो अन्न त राजाले लिएर गइसक्नुभयो, तपाईँलाई हामीले कसरी भोजन गराउँ। त्यसपछि घुम्दै घुम्दै जाँदाखेरिमा अत्यन्त दरिद्री अनि अत्यन्त गरीबी कमजोरी परिवार थिए, जहाँ दुईजना परिवार थिए विरोचना र त्रिशिरा नाम गरेका। अनि ती वृद्ध ब्राह्मणको रूप लिएर गणेश भगवान तिनीहरूकै घरमा जानुभएछ र तिनीहरूसित पनि भोजनको याचना गर्नुभयो। तिनीहरूले भने आज हामीले धेरै दुबो टिपेर राखेका थियौं, त्यो दुबो सबै गणेश भगवानलाई हामीले चढायौं, बाँकी एउटा मात्र छ, अरू केही पनि हाम्रो पासमा छैन भनेर भनिसकेपछि गणेश भगवानले भन्नुभयो भक्त्या दत्तम स्वल्प मिव बहुतृप्तिकरम मम, भक्त्या दत्तम स्वल्पमपि बहुतृप्तिकरम मम, अभक्त्या वाथदम्भेन बहु दत्तम वृथा भवेद। यदि कसैले भक्तिपूर्वक मलाई थोरै दिन्छ भने तापनि म त्योदेखि तृप्ति हुन्छु, र यदि कसैले अभक्तिपूर्वक दम्भ घमण्डपूर्वक यदि मलाई धेरै दिन्छ भने तापनि बहु दत्तम वृथा भवे, धेरै दिए तापनि त्यो के हुन्छ, बेकार हुन्छ, अनर्थ नै हुन्छ, जसरी ती राजाको अनर्थ भएको थियो। र अनि तिनीहरूले एउटा दुबो मात्र रहेछ, त्यो दुबो लगाएर गणेश भगवानलाई दिने काम गरे र ती वृद्ध ब्राह्मणलाई दिए। ती वृद्ध ब्राह्मणलाई दिँदाखेरिमा तिनीहरूले के सम्झे त भन्दा मैले भगवानलाई 84 व्यञ्जन नै मैले अर्पण गरेको छु भनेर मनले भावले सम्झिएका मात्र थिए र दुबो अर्पण गरेका थिए, त्यहाँ त नभन्दै 84 प्रकारका व्यञ्जन नै तयारी भए, ती ब्राह्मणले त्यो ग्रहण गर्नुभयो र तृप्त हुनुभयो। त्यही भएर यदि कसैले भगवान गणेशलाई एउटा दुबो मात्र अर्पण गर्दछ भने भक्तिपूर्वक यदि एउटा दुबो मात्रै पनि अर्पण गर्दछ भने देखुन् त्योदेखि भगवान श्री गणेश शीघ्रातिशीघ्र प्रसन्न हुनुहुन्छ। अनि यही कुरा देखेर आश्रय अनि कौण्डिन्य ऋषिकी पत्नी आश्रयलाई आश्चर्य लागेछ, एउटा दुबोले कसरी भगवान तृप्त हुनुभयो भन्दाखेरिमा यदि तिमीले यसको परीक्षा लिने हो दुबोको भने देखुन् इन्द्रको सामु लिएर यो दुबो लिएर जाऊ र तिनलाई भन यो दुबोको तौल जति छ त्यति सुन मलाई दिने काम गर भनिसकेपछि तिनले दुबो लिएर इन्द्रको समीपमा गइन् र इन्द्रसँग गएर विन्ती गरिन् हजुरले यो दुबो जति सुन मलाई दिनुहोस् भन्दा कुबेरले खिल्ली उडाएछन् हे ऋषि पत्नी तपाईँले यो दुबो जति किन मागे कि यदि माग्नु नै हुन्छ भने भारीका भारी सुन माग्नुहोस् न भनिसकेपछि होइन मलाई श्रीमानले मेरा पतिदेवले दुबो जति सुन लिएर आउने भन्नुभएको छ जोखेर यो भन्दा कम पनि नदिनु धेरै पनि नदिनु भनिसकेपछि त्यहाँ सुन राख्दै राख्दै गई आफ्नो राज्यमा इन्द्रको स्वर्गमा भएको सुन जति सिद्धियो र स्वर्ग मर्त्य र पातलमा जति सम्पत्ति थियो त्यो सबै सम्पत्तिलाई तौल गरे तर दुबोको जति तौल भएन। त्यसपछि कुबेर स्वयं त्यसमा तौलिन गए तैपनि पुगेन। त्यसपछि इन्द्र गए, ब्रह्मा विष्णु महेश पनि गए तर पुगेन। त्यसपछि ब्रह्माजीले ध्यान दृष्टिबाट हेर्नुभयो र गएर यिनै कौडिन्य ऋषिसँग विन्ती गर्नुभयो तपाईँ भगवान श्री गणेशको परम भक्त हुनुहुन्छ, हजुरको महिमालाई हामीले जानेनौ बुझेनौ, हामीलाई क्षमा याचना गर्नुहोस्। यानि यदि एउटा दुबो मात्रै पनि हामीले भक्तिपूर्वक चढायौं भने त्रिलोकको सम्पत्ति भगवान श्री गणेशलाई अर्पण गरे भन्दा पनि ज्यादा फल हामीलाई प्राप्ति हुँदो रहेछ, त्यही भएर गणेशलाई अत्यन्त दुबो प्रिय भएको हुनाले, दुबोद्वारा गणेश भगवान तृप्त हुने भएको हुनाले हामीले गणेश भगवानलाई दुबो अर्पण गर्नुपर्दछ भनेर गणेश पुराणको उपासना खण्डमा बताइएको छ।
2: दुबो जस्तै गणेशलाई प्रिय लड्डु पनि लाग्छ, लड्डु चाहिँ किन चढाउने?
1: लड्डु हामीले गणेश भगवानलाई यस कारणबाट चढाउँछौ, कार्तिकीय र गणेश भगवानको परीक्षा लिनका निमित्त शिव पुराणमा भगवान शिवजीले भन्नुहुन्छ कुमारखण्डमा विद्येश्वर संहिताको रुद्र संहिताको कुमारखण्डमा एकचोटि कार्तिकीय र गणेश भगवानको परीक्षा लिने विचार गर्नुभएछ भोलेनाथले र भन्नुभयो अब तिमीहरू दुई मध्येमा जसले यो विश्वलाई परिक्रमा गरेर छिटो यहाँ आइपुग्छ त्यसको हामीले विवाह गरिदिनेछौ भनेर भगवान शिवजीले भन्नुभयो। अनि त्यसपछि कार्तिकीय कुदी हेर्नुभयो मयूरलाई लिएर गणेशको वाहन मुस्यो। अब गणेश भगवान त यसै पनि अब मैले उसलाई जित्न सक्दिन भन्ने थाहा नै थियो अनि त्यसैले उहाँले माता पिताको सात चोटिसम्म परिक्रमा गर्नुभयो, माता पितालाई बीचमा राखेर सात चोटिसम्म त्यही परिक्रमा गर्नुभयो र भन्नुभयो मैले सारा विश्व ब्रह्माण्डको सात चोटिसम्म परिक्रमा गरिसके। भनिसकेपछि भगवान शिवजीले भन्नुभयो बाबु कार्तिकीय एकचोटि परिक्रमा गरेर आइपुगेका छैनन् तर तिमीले सात सात बार कसरी गर्यो? भनिसकेपछि सारा विश्व ब्रह्माण्ड भनेको त माता पितामै छ, सारा तीर्थ व्रत जे भने पनि हजुरहरूको शरीरमा नै छ भनेदेखि म बाहिरका तीर्थहरूलाई बाहिरका नदीहरूलाई बाहिरका गंगाहरूलाई स्मरण गर्न दर्शन गर्न म किन जाउँ? त्यही भएर मैले हजुरहरूकै सात चोटिसम्म परिक्रमा गरे भनेर यस किसिमबाट माता पिताको महत्वलाई दर्शाउँदै गणेश भगवानले भन्नुभएको थियो। यसै समयमा माता पार्वती अत्यन्त प्रसन्न हुनुभएछ र भन्नुभयो अरे गणेश तिमीले विश्व परिक्रमा गर्ने क्रममा तिमीले विजय हासिल प्राप्त गरेको हुनाले म आज तिमीलाई उपहार दिन्छु भनेर लड्डुलाई हातमा लिएर भन्नुभयो अतो ददामि हे रम्भे मोदकम देव निर्मितम देवताहरूद्वारा निर्मित गरिएको यो मोदक यानी लड्डु आज मैले तिमीलाई अर्पण गरे, मैले तिमीलाई प्रदान गरे, तिमीले विश्व परिक्रमा गर्ने कार्यमा चाहिँ तिमी हासिल भएको हुनाले भनेर जब यस प्रकारबाट पार्वतीले गणेश भगवानलाई मोदक प्रदान गर्नुभएको थियो त्यही भएर पनि त्यो आफ्नो इनाम भएको हुनाले पनि गणेश भगवानलाई यदि हामीले पनि कुनै कार्यमा कुनै कार्यक्रममा सहभागी भएर यदि विजय हासिल प्राप्त गर्यौं र हामीले पुरस्कार प्राप्त गर्यौं भने त्यो पुरस्कारदेखि हामी जति प्रसन्न हुन्छौं ठिक त्यस्तै प्रकारले गणेश भगवान पनि त्यो मोदकदेखि त्यति प्रसन्न हुनुभयो, त्यति हर्षित हुनुभयो र आज भगवानका भक्तले गणेश भगवानलाई मोदक प्रदान गर्दाखेरिमा भगवान गणेश त्यति नै प्रसन्न हुनुहुन्छ जसरी माता पार्वतीले विश्व परिक्रमा गर्ने खण्डमा विजय हासिल गर्दाखेरिमा मोदक प्राप्त गर्दा जति हर्षित हुनुभएको थियो त्यति नै आफ्ना भक्तहरूमाथि भगवान त्यति नै हर्ष हुनुहुन्छ। यसैले भगवान गणेशलाई लड्डु अत्यन्त प्रिय छ भनेर पद्म पुराणमा बताइएको छ।
2: गणेश चतुर्थीमा तुलसी चढाइँदैन, अन्य भगवानलाई तुलसी चढाइन्छ, यसमा चाहिँ किन वर्जित छ तुलसी?
1: गणेश चतुर्थी यानी तुलसी अन्य भगवानहरूलाई अर्पित हुन्छ तर गणेश भगवानलाई तुलसीको अर्पण गरिँदैन, यानी तुलसी गणेश भगवानलाई चढाइँदैन। किन त भन्दाखेरिमा एकचोटि भगवान श्री गणेश द्वारपालको रूपमा हुनुहुन्थ्यो, कैलाशमा माता पार्वती र शिवजी भित्र बसिरहनु भएको थियो, त्यसै समयमा परशुराम जानुभएछ, परशुराम गएर दर्शनका निमित्त आज्ञा गर्नुभयो गणेश भगवानले जान दिनु भएन, उहाँले गणेश भगवानलाई धकालिदिनु मात्र के भएको थियो गणेश भगवानले परशुरामलाई समुद्रमा पुर्याइदिनुभयो, त्यही समयमा उहाँले भगवान श्रीकृष्णको गोलोकधामलाई पनि दर्शन गर्नुभयो भनेर ब्रह्म वैवर्त पुराणमा बताइएको छ। त्यति गर्दा पनि अनि त्यसपछि परशुराम आउनुभएछ पृथ्वीमा, त्यति गर्दा पनि रिस शान्त नभएको हुनाले म आज त्यसको जसरी त्यसले मेरो अपमान गर्यो आज त्यसरी नै त्यसको पनि मैले अपमान गर्नेछु, मैले त्यसलाई आफ्नो बदला लिएरै छान्नेछु भनेर परशुराम आज पनि जानुभएछ गणेश भगवानसँग युद्ध गर्नको निमित्त। र गणेश कैलाशमा गएर फेरि जाने याचना गर्नुभएको थियो म भगवान आराध्य रे भगवान शिवजीको दर्शन गर्नका निमित्त जान्छु भन्दा गणेश भगवानले जान नदिएको हुनाले आफ्नो परशुले के गर्नुभयो त भन्दा गणेश भगवान को एउटा दाँत लाई भाँचे दिनु भो अनि त्यहाँबाट रगत बग्न थाल्यो गणेश भगवान ने चिच्याहट गर्न थाल्नु भो त्यसै समयमा माता पार्वती आउनु भो पार्वती श्राप दिनका निम्ति तत्पर हुनुहुन्थ्यो त्यसै समयमा वामन भगवान आएर प्रार्थना गर्नुभएछ भवानीसँग रक्ष रक्ष जगन माता रपराधम क्षमत्वमे शिशुनाम अपराधेन कुतो माता हि कुप्यति हे माता हजुर त जगतकी माता हुनुहुन्छ जसरी एउटा अबोध बालकले कुनै नराम्रो कार्य गर्दैमा माता त्योसँग रुष्ट हुँदैनन् ठिक त्यस्तै प्रकारले हामी सबै भनेका त तपाईँका सन्तति हौ सन्ततिले गल्ती गरे भन्दैमा तपाईँ यसरी रुष्ट हुनुहुँदैन भनेर प्रार्थना गरिसकेपछि उहाँ पनि प्रसन्न हुनुभएछ र त्यसै समयमा परशुरामले गणेशजीको आराधना गर्नुभएछ र गणेश भगवान प्रसन्न हुनुभएछ परशुराम पनि आफ्नो तपस्याका निमित्त जानुभयो गणेश भगवानले गंगाजीको तटमा तपस्या गर्न जानुभएको थियो कालान्तरमा तुलसी त्यही पुग्नुभएछ त्यही पुगिसकेपछि तुलसीले गणेश भगवानसँग एउटा प्रार्थना गर्नुभएछ हे गणपति हे गजानन यदि हजुर मदेखि प्रसन्न हुनुहुन्छ भने म एउटा विन्ती गर्छु भनेपछि ल भन भन्दाखेरिमा अब हजुरले मसँग पाणी ग्रहण गर्नु पर्यो भनिसकेपछि गणेश भगवानले यसलाई नकार्नुभयो जसले विवाह गर्दछ भने त्यो त ब्रह्म ज्ञानको बाधक हुन्छ त्यसले गर्दाखेरि म भगवानसँग सम्बन्ध विच्छेद हुन्छ त्यही भएर मैले विवाह कदापि गर्दिन तिमीले अर्को कुनै पुरूषसँग गर भनेर गणेश भगवानले भनिदिइसकेपछि तुलसी रिसाएर श्राप दिनुभएछ तिमीले मेरो वाणीलाई स्वीकार गरेनौ अत तिम्रो कुनै पनि हालतमा विवाह हुनेछ भनेर श्राप दिइसकेपछि गणेश भगवानले पनि श्राप दिनुभएछ अब तिमी कुनै असुरकी पत्नी भएर जन्मनेछौ र कालान्तरमा गएर वृक्ष योनिमा चाहिँ तिम्रो जन्म हुनेछ भनेर गणेश भगवानले यस प्रकारबाट श्राप दिनुभयो त्यसपछि तुलसीले फेरि क्षमा याचना गर्नुभयो प्रभु मलाई यस्तो श्राप नदिबक्सियोस् भन्दाखेरिमा मेरो वाणी अनर्थ त हुँदैन तर पनि म तिमीलाई भन्छु ल सुन तिमी असुरकै पत्नी भए तापनि कालान्तरमा गएर तिमी तुलसी वृक्षको रूपमा अत्यन्त सुगन्धित पुष्पको रूपमा चाहिँ तिमी परिणत हुनेछौ तिमी भगवान नारायणकी अत्यन्त प्यारी हुनेछौ र तिमीलाई जसले भगवानमा अर्पित गर्दछ त्यसले भगवानको समीपलाई भगवानलाई प्राप्त गर्दछ तर तिमी ममा भने मेरो पूजामा भने तिमीलाई अर्पित गरिने छैन ममा भने तर तिमी चढ्ने छैनौ भनेको हुनाले तुलसी गएर शङ्खचूड नाम गरेको असुरको पत्नी हुनु पर्यो शङ्खचूड नाम गरेको असुरलाई भगवान शिवजीले आफ्नो त्रिशूलद्वारा प्रहार गरे त्यसको वध गर्नुभयो र कालान्तरमा गएर तिनै तुलसी एउटा वृक्ष तुलसीको वृक्षको रूपमा परिणत भइन् र आज पनि हामीले भगवान नारायणको पूजा गर्नका निम्ति गणेश भगवानको जुन वाणी थियो त्यसलाई पूर्ण गर्नका निम्ति आज पनि तुलसी बिना भगवान नारायणको पूजा अपूर्णै हुन्छ भनेर शास्त्रहरूमा बताइएको छ विशेष गरेर यो तुलसीको महिमालाई ब्रह्म वैवर्त पुराणमा नै बताइएको छ
2: यो सँगै तुलसी जस्तै गणेश चतुर्थीमा चन्द्र मालाई चाहिँ दर्शन गर्नु हुँदैन भन्ने पनि परम्परा रहेको छ यो चाहिँ केसँग जोडिएको छ
1: यसमा कुनै समयमा एउटा सत्राजित नाम गरेका एकजना व्यक्ति थिए उग्रसेनका दुईवटा छोरा थिए सत्राजित र प्रसिन्न सत्राजित भनेका सूर्य भगवानको उपासक थिए तिनीले सूर्य भगवानको आराधना गरे सूर्य भगवान प्रसन्न हुनुभयो र उनलाई एउटा श्रीमन्तक मणि प्रदान गर्नुभयो त्यसलाई उनले आफ्नो गलामा झुण्ड्याएर हिँड्ने गर्दथे र त्यो श्रीमन्तक मणिले दिनमा 8 भार सुनलाई प्रदान गर्दथ्यो भनेर शास्त्रहरूमा श्रीमद् भागवत महापुराण आदि ग्रन्थहरूमा बताइएको छ अनि एक दिन त्यही श्रीमन्तक मणिलाई धारण गरेर उहाँ जानुभएछ द्वारकामा द्वारकावासीहरूले त्यो श्रीमन्तक मणिको जुन तेज थियो त्यो तेजलाई जान्न नसकेर आज सूर्य भगवान नै भगवान श्रीकृष्णको दर्शन गर्नका निमित्त द्वारका आउनुभएको छ भनेर भगवान श्रीकृष्णलाई पुकार गरे भगवानले भन्नुभयो तिमीहरूलाई अबोधका कारणले तिमीहरूले जान्न सकेनौ यी सत्राजित हुन् तिनलाई सूर्य भगवानले श्रीमन्तक मणि प्रदान गर्नुभयो यो सारा लीला भनेको यो सारा चाहिँ चमत्कार भनेको श्रीमन्तक मणिको हो भनिसकेपछि आउनुभयो भगवान श्रीकृष्णले राख्नुभयो र भगवान श्रीकृष्णले एउटा प्रस्ताव पनि राख्नुभएछ तपाईले यो श्रीमन्तक मणिलाई राखेर तपाईँ यसबाट तपाईँको कुनै स्वार्थ छैन त्यसैले यो जति यसबाट सुन उत्पन्न हुन्छ त्यो राष्ट्रकै निम्ति हुन्छ तपाईँले उग्रसेनलाई प्रदान गरिबक्सियोस् भन्दाखेरिमा तिनले उग्रसेन राजालाई दिन मानेनन् र त्यहाँबाट तिनी प्रस्थान गरे अनि केही समयमा उनले के गरे त भन्दा आफ्नो जुन श्यमन्तक मणि थियो त्यो प्रसेनलाई दिएका थिए। फेरि कुनै त्यस्तो अशुद्ध व्यक्तिले यदि यो श्यमन्तक मणिको धारण गरे भनेदेखि त्यसको वध हुने। अनि आफ्ना भाइ प्रसेनलाई दिएका थिए। प्रसेन त्यस दिनमा कारणवश अशुद्ध रहेछन्। उनले धारण गरेर जंगलमा शिकार खेल्न जाँदाखेरिमा एउटा सिंहले त्यो प्रसेनको वध गर्यो। त्यो त्यसको वध गरिसकेपछि त्यो श्यमन्तक मणिलाई लिएर सिंहले हिँडेको थियो। त्यो सिंहलाई पनि जाम्बवानले वध गरिदियो। एउटा भालुले त्यो सिंहको पनि वध गरिदियो र त्यो लिएर गुफामा गएर आफ्नी छोरी जाम्बवतीलाई खेलाउनका निम्ति दियो। अनि ती सत्राजितले अब सारा समाजमा एउटा कुरालाई फैलाउन लागेछन्, मैले श्रीकृष्णलाई श्यमन्तक मणिको याचना गर्दै दिएको थिइन, आज तिनैले मेरो भाइ प्रसेनलाई मारेर श्यमन्तक मणि लिएर गए भनेर यस्तो चाहिने दुष्कृति समाजमा फैलाउन लागेछन्। कर्णे कर्णे जपन जना भन्छ, एक कान दुई कान हुँदै मैदान हुँदै गयो, भगवान श्रीकृष्णको कानमा पनि पर्यो। र भगवान श्रीकृष्णले यो कुरालाई यथार्थ पत्ता लगाउनका निम्ति जंगलमा जानुभएछ आफ्ना बाल सखाहरूको साथमा। जंगलमा जाँदाखेरिमा प्रसेनलाई मृत्युको अवस्थामा देख्नुभयो, त्यहाँ सिंहका पाइला देख्नुभयो। त्यही पाइलाको पछि पछि जाँदा सिंहको पनि वध भएको र श्यमन्तक मणिलाई लिएर कुनै भालुले लिएर गएको देख्नुभयो। एउटा गुफाभित्र भगवान श्रीकृष्ण पस्नुभयो, आफ्ना बालसखालाई बाहिरै रहनका निमित्त आग्रह गर्नुभयो। त्यसपछि बाह्रौं दिनसम्म त तिनीहरू बाहिरै बसेका थिए। त्यसपछि तिनीहरू फिर्ता आए। भगवान श्रीकृष्ण गएर युद्ध गर्नुभयो उसित, त्यो श्यमन्तक मणिको याचना गर्नुभयो। श्यमन्तक मणि दिन चाहेनन्। त्यसपछि युद्ध भयो, घमसान युद्ध भयो, 27 दिनसम्म युद्ध भयो। 28औं दिनको दिनमा ती जाम्बवानले पनि भगवान श्रीकृष्णसँग युद्ध गर्न सकेनन्। तिनी तीनै लोकमा एकदम पराक्रमी साहसी थिए, उजवान थिए, तर भगवान श्रीकृष्णसँग सकेनन्। अनि 28औं दिनको दिनमा भने जाने त्वम सर्वभूतानम प्राण ओज सहो बलम, हे सम्पूर्ण भूत प्राणीहरूका एकमात्र ईश्वर, मैले हजुरलाई जाने, हजुर त सम्पूर्ण प्राणीहरूको ओज बल हुनुहुन्छ, तेज हुनुहुन्छ, मैले हजुरलाई जान्न सकिन, बुझ्न सकिन। हजुरले जुन राम अवतारमा मलाई भन्नुभएको थियो कि जाम्बवानले रामले भगवान रावणलाई मारिसकेपछि जाम्बवानले भगवान श्रीरामसँग भनेछ, मलाई युद्ध गर्ने इच्छा थियो तर मैले कोहीसँग पनि युद्ध गर्न पाइन भनिसकेपछि तिम्रो इच्छा जुन छ त्यसलाई मैले द्वापरिगमा अवश्य पूर्ण गर्नेछु भनेको हुनाले आज भगवान श्रीकृष्णले जाम्बवानलाई युद्धमा पराजित गराएर उनको जुन कामना थियो त्यसलाई पनि पूर्ण गरिदिनुभयो। अनि त्यसपछि जाम्बवानले भगवान श्रीकृष्णको प्रार्थना गरे। प्रार्थना गरिसकेपछि तिनैले त्यो श्यमन्तक मणि र आफ्नी छोरी भगवान श्रीकृष्णलाई अर्पण गर्नुभयो। 12 दिनपछि गएका ती बाल सखाहरूले भगवान श्रीकृष्ण गुफाबाट निस्किनु भएन भनिसकेपछि ती साराले गएर भगवान श्री गणेशको आराधना गरेछन्। हे भगवान, यदि कुनै त्यस्तो विघ्न बाधाहरू नपरोस्, हाम्रो श्रीकृष्णलाई, हाम्रो कानालाई तपाईँले छिटै नै यहाँ पुर्याइदिनुहोस् भनेर गणेशको आराधना गरेको हुनाले तत्काल नै तत्क्षण नै भगवान श्री कृष्ण श्यमन्तक मणि र साथमा जाम्बवतीलाई लिएर आउनुभएको रहेछ। अनि सारथी द्वारकावासीहरू प्रसन्न भए। अनि नारदजी जानुभएछ र भगवान श्रीकृष्णलाई सोध्नुभयो। भगवान श्रीकृष्ण अत्यन्त निराश भएर बस्नुभएको थियो। किन निराश हुनुभयो भन्दा, ममा झुटा आरोप लाग्यो, झुटो कलङ्क लाग्यो ममा भनेको हुनाले यतापट्टि गएर नारदजीले भन्नुभएछ, तपाईँले भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिमा तपाईँले चन्द्रमाको दर्शन गर्नुभयो, त्यसैले गर्दाखेरिमा नै तपाईँलाई के भएको हो त भन्दाखेरिमा चन्द्र दोष, यानी चन्द्रमाले कलङ्क, यो दिनमा जसले चन्द्रमाको दर्शन गर्दछ यो दिनमा दर्शन गर्नाले कलङ्क लाग्दछ। त्यही भएर चाहिँ नि अब भगवान श्रीकृष्णले पनि सोध्नुभयो, किन भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिमा चन्द्रमाको दर्शन गर्दाखेरिमा किन कलङ्क लाग्छ, यो कहाँबाट शुरू भयो त भन्दा, गणेश भगवान कुनै समयमा पृथ्वीमा आउँदै हुनुहुँदो रहेछ, चन्द्रलोकमा आइपुग्दाखेरिमा थोरै त्यहाँ चित लिएर लड्नुभएछ गणेश भगवान, चन्द्रमाले गणेश भगवानको खिल्ली उडाए। त्यसपछि अनि गणेश भगवानले भनिदिनुभयो, अब कुनै पनि मनुष्यले तिम्रो, कुनै पनि देवताहरूले तिम्रो दर्शन गर्ने छैनन्, यदि गरे भनेदेखि तिनीहरूमा कलङ्क लाग्नेछ भनेर गणेश भगवानले श्राप दिएको हुनाले तिनी एउटा सरोवरभित्र एउटा समुद्रभित्र गएर चारैतिर कमल पुष्पले युक्त भएर तिनी बसेका थिए। त्यसै समयमा अनि सारा देवताहरूले ब्रह्माजीको स्तुति गरे। ब्रह्माजीले गणेश भगवानको स्तुति गर्नुभयो र गणेश भगवानले मेरो वाणी अन्यथा हुँदैन, अत भाद्र शुक्ल चतुर्थीको दिनमा तिमीले मेरो खिल्ली उडाएको हुनाले तिमीले मेरो अपमान गरेको हुनाले आजको दिनमा जसले तिम्रो दर्शन गर्दछन् भनेदेखि त्यसमा कुनै न कुनै कलंक लाग्दछ भन्नुभयो। अनि यसको चन्द्रदोष शान्ति गर्नका निमित्त के गर्ने त भन्दाखेरिमा सिंह प्रसेन वधित सिंहो जाम्बवताहत सुकुमार कमारोदी तब हेशमन्तक। जसले चन्द्र दर्शन यदि झुकिएर गरेछ भनेदेखि यो मन्त्रको उच्चारण गर्नाले सिंह प्रसे नवधित सिंहो जाम्बवतासुत सुकुमार कमारोदी तब हेशमन्तक भन्ने जुन मन्त्र छ यो मन्त्रको उच्चारण गर्यो भनेदेखि चन्द्रदोष शान्ति हुन्छ। त्यही भएर त्यही दिनबाट नै श्री गणेशको श्रापद्वारा भाद्र शुक्ल चतुर्थीमा जसले चन्द्रमालाई हेर्दछ भने त्यसलाई कुनै एउटा कलंक लाग्दछ। भगवान श्रीकृष्णलाई साक्षात भगवान श्रीकृष्णलाई त यो चतुर्थीमा चन्द्रको दर्शन गर्नाले कलंक लाग्यो भने तपाईँ हामीलाई लाग्न नसक्ने कुरो हुँदैन। त्यही भएर आजको दिनमा हामीले सकिन्जेलसम्म चन्द्रमाको दर्शन गर्नु हुँदैन। यदि गरिहालियो भने तपाईँ यो मन्त्रको उच्चारण गर्नु अति आवश्यक छ।
2: जस्तै भगवानलाई विभिन्न नामले पुकारिन्छ, त्यो सँगसँगै कुन युगमा चाहिँ कुन नामद्वारा भगवानलाई पुकार गर्ने त?
1: भगवान श्री गणेशका 1008 नामहरू हामीले श्री गणेश पुराणमा पाउन सक्छौ, जसमध्येमा सत्ययुगमा भगवान श्री गणेशलाई महोत्कट नामले पुकार गरिन्थ्यो सत्ययुगमा। ठिक त्यस्तै प्रकारले त्रेता युगमा आएर मयूरेश नामले पुकार गरियो, द्वापर युगमा भगवान श्री गणेशलाई गजानन नामले पुकार गरियो भने यो कलियुगमा आएर जसरी भगवान श्रीकृष्णलाई कल्की अवतारको रूपमा लिन्छ ठिक त्यस्तै प्रकारले भगवान श्री गणेशलाई धूम्रकेतुको नामले हामीले जान्न सक्दछौ। र भगवान श्रीकृष्ण र भगवान श्री गणेशमा कुनै पनि भेद छैन, भगवान श्रीकृष्ण नै आज भगवान श्री गणेशको रूपमा यस धराधाममा प्राकट्य हुनुभएको हो, अवतरित हुनुभएको हो। त्यही भएर जसरी भगवान श्रीकृष्णलाई पनि विविध अवतारहरूमा विविध युगहरूमा विविध नामले पुकार गरिन्थ्यो ठिक त्यस्तै प्रकारले आज भगवान श्री गणेशलाई पनि महोत्कट मयूरेश गजानन धूम्रकेतु आदि नामद्वारा पुकार गरिन्छ। विशेष गरेर कलियुगमा चाहिने धूम्रकेतु नामले गणेश भगवानको हामीले पुकार गर्दछौ।
2: यो सँगसँगै जस्तै गणेशलाई नै सबैभन्दा पहिला जुनसुकै कार्य गर्दाखेरि पनि देव कार्य गर्दाखेरि गणेशकै पूजा पहिला गरेर चाहिँ अरू पूजा चाहिँ शुभारम्भ गरिन्छ, यसको चाहिँ यो विधि चाहिँ कसरी गरिन्छ?
1: यसमा अघि भनिएको थियो संक्षेपमा शिव पुराणको कुमार खण्डमा भगवान शिवजीले श्री गणेशलाई यस प्रकारबाट आशीर्वाद दिनुभएको थियो कि ब्रह्माण्डमा पहिलो पूजा तिम्रो हुन्छ, यदि कसैले तिम्रो पूजा नगरिकन अरूको पूजा गर्यो भनेदेखि त्यो कार्यमा अनेक प्रकारका विघ्नबाधाहरू आइपर्दछन्। र ब्रह्म वैवर्त पुराणमा भनिएको छ तेजसा कृष्ण तुल्योयम कृष्णाम सश्च गणेश्वर देवश्चान्ये कृष्ण कला पूजास्य पुरतस्ततः। भगवान श्रीकृष्ण नै स्वयं श्री गणेशको रूपमा अवतरित हुनुभएको हुनाले भगवान श्री गणेशलाई षोडश कलाले युक्त हुनुभएको हुनाले भगवान श्री गणेशको प्रथम पूजा यानि पहिलो पूजा भगवान श्री गणेशको गर्ने गरिन्छ। अनि जुन समयमा देवताहरूले गौतमी नदीको तट किनारमा गएर यज्ञ गरिरहेका थिए त्यसमा ठूलो विघ्नबाधाहरू परेछ, ब्रह्म पुराणमा यसको प्रसंग आउँछ। अनि विघ्नबाधाहरू आइसकेपछि तिनीहरू सिधै गएछन् ब्रह्माजीको र भगवान शिवजीको सामिप्यमा गएर उनीहरूले भने हे प्रभु आज हामीले हजुरहरूको पूजा गरेका छौं, ब्रह्मा विष्णु महेशको पूजा गरेर हाम्रो यज्ञलाई प्रारम्भ गरेका थियौं, तर आज यस्तो विघ्न हाम्रो यज्ञमा किन परिरहेका छन् भन्दाखेरिमा ब्रह्माजीले ध्यान दृष्टिबाट हेर्नुभएको थियो त आज गणेश भगवानको त्यस यज्ञमा पूजा गरिएको रहेनछ, तिमीहरूले पहिलो पूजा गणेश भगवानको नगरेको हुनाले तिमीहरूको यज्ञमा यस्ता विघ्नबाधाहरू आएका हुन् र तिमीहरूले विघ्नबाट अब विघ्नलाई निर्मूल पार्नका निम्ति अविघ्नपूर्वक कार्यलाई सिद्धि गर्नका निमित्त गणेश भगवानकै आराधना गर भनेको हुनाले गणेश भगवानको आराधना गरिसकेपछि मात्र देवताहरूले यज्ञलाई पूर्ण गरेका थिए। ठिक त्यस्तै प्रकारले शिवजीले जब त्रिपुरासुरहरूको वध गर्नुभएको थियो त्रिपुरासुरको वध गर्ने क्रममा पनि विघ्नबाधाहरू आइपरे, किन त भन्दा भगवान शिवजी त गणेशको पिता हुनुहुन्छ, पिता भए तापनि यदि पदले गर्दा आफ्नो आशीर्वादका कारणले गर्दाखेरिमा गणेश भगवानलाई पहिलो पूजाको प्राथमिकता नदिएको हुनाले आफ्नो कार्यमा विघ्नहर्ता गणेश भगवानको आराधना नगरेको हुनाले उहाँको स्मरण नगरेको हुनाले भगवान शिवजीको कार्यमा पनि विघ्न आइपर्यो र भगवान श्री गणेशको आराधना गरिसकेपछि मात्र त्यो कार्य पूर्ण भएको थियो भनेर यस प्रकारबाट ब्रह्म पुराणमा बताइएको छ। त्यही भएर हामीले पनि यत्र यत्र देवताहरूको कार्यमा साक्षात भगवान ब्रह्मा विष्णु र महेशको कार्यमा पनि विघ्न बाधा आए, सृष्टि गर्ने कार्यमा पनि विघ्न भयो। ब्रह्माजीले भगवान श्री गणेशलाई पुकार गर्नुभयो अनि पालन गर्ने क्रममा मधुर कैटभसँग युद्ध गर्दा पनि विघ्नै भयो। भगवान विष्णुले श्री गणेशको पुकार गर्नुभयो र संहारको समयमा पनि भगवान भोलेनाथले भगवान श्री गणेशकी आराधना गर्नुभयो। साक्षात ब्रह्मा विष्णु र महेशले पनि श्री गणेशको आराधना गर्नुभयो भने, प्रथम पूजा गर्नुभयो भने, हामी मनुष्यले अवश्यमेव श्री गणेश भगवानको प्रथम पूजा गर्नुपर्दछ, होइन भने विभिन्न किसिमका विघ्न बाधाहरू आइपर्दछन् भनेर यस प्रकारबाट ब्रह्म पुराणमा उल्लेख गरिएको छ।
2: हजुर, भनेपछि गणेश चतुर्थीको अत्यन्त महत्वपूर्ण महत्व रहेको छ हाम्रो जनजीवनमा र यसलाई पूजा विधि पनि त होला, कसरी पूजा गर्न सकिन्छ, यसको विधि बताइदिनुहोस् न।
1: गणेश भगवानको पूजा गर्नका निमित्त हामी बिहान उठेर स्नान गर्नेछौ। स्नान गरिसकेपछि सन्ध्या वन्दन सूर्यलाई अर्घ ग्रहण गरेर शुद्ध आसनमा बसेर पवित्र धारण गरेर आचमन गरेर प्राणायाम आदि गरेर गणेश भगवानको दीप कलश गणेश पूजन गरेर फेरि विशेष प्रकारले प्रधान देवताको रूपमा गणेशलाई जसरी शिवजीको आराधना गर्दाखेरिमा दीप कलश गणेश गरेर शिवजीलाई प्रधान देवता मानेर पूजा गरिन्छ, ठिक त्यस्तै प्रकारले आजको दिनमा गणेश चतुर्थी भाद्र शुक्ल चतुर्थी गणेश चतुर्थीको दिनमा गणेश भगवानलाई प्रधान देवताको रूपमा षोडशोपचारद्वारा आवाहन आसन पाद्य अर्घ्य आचमनी पञ्चामृत दूध दही घिउ मह चिनी वस्त्र यज्ञोपवीत आभूषण चन्दन अक्षता फूल माला दुबो लड्डु धूप दीप नैवेद्य आदिद्वारा आज हामीले गणेश भगवानको पूजा गर्दछौ र गणेश भगवानको मूल मन्त्र पनि हामीले आजको दिनमा स्मरण गर्दछौ, ओम गम गणपते नमः। यो गणेश भगवानको मूल मन्त्रलाई पनि हामीले आजको दिनमा गणेश भगवानलाई प्रसन्न तुल्याउनका निम्ति हामीले गणेश भगवानको के गर्दछौ त भन्दाखेरिमा आराधना गर्दछौ। यदि हामीले यसरी आजको दिनमा गणेश भगवानको व्रत गर्यौं, चन्द्रमाको दर्शन गरेनौं भने देखुन अज्ञानीलाई ज्ञान प्राप्त हुन्छ, निर्धनलाई धन प्राप्त हुन्छ, अपुत्रलाई पुत्र प्राप्ति हुन्छ भनिएको छ र जो अन्ध छ त्यसलाई चाहिने दृष्टि ज्योति चाहिने पैदा हुन्छ र जसलाई जुन जुन चीजको अभाव छ त्यही त्यही कामनाले यदि गणेश भगवानको हामीले विश्वासपूर्वक आराधना गर्यौं भने देखुन हामीले गणेश भगवानको आशीर्वाद शुभाशीर्वाद हामीलाई प्राप्त हुन्छ र समस्त ती विघ्नहरूलाई भगवानले निवारण गर्नुहुन्छ। भगवानले भनिसक्नुभयो भक्त्या दत्तम स्वल्पमपि बहु तृप्तिकरम मम अभक्त्या बाथ दम्बेन बहु दत्तम वृथा भवेद। यदि भक्तिपूर्वक मेरा भक्तहरूले मलाई थोरै एउटा दुबो मात्र केही नभएर एउटा दुबो मात्र दिन्छन् भने तापनि मैले त्यसलाई त्रिलोकको सम्पत्ति भन्दा पनि ज्यादा मान्नेछु। त्रिलोकीको सम्पत्ति प्रदान गर्दा जुन फल प्राप्त हुन्छ त्यो भन्दा पनि ज्यादा फल मैले आफ्नो भक्तलाई प्राप्त गराउनेछु र यदि अभक्तपूर्वक दम्ब घमण्ड अहंकार गरेर यदि मलाई कसैले केही चीज प्रदान गर्दछ भने त्यसले हजारौं सारा सम्पत्ति ल्याएर ममा अर्पण गरे तापनि म त्यसदेखि प्रसन्न हुन्न भनेर गणेश भगवानले भन्नुभएको छ। त्यही भएर आज हामीले यथाशक्ति यथामति गणेश भगवानको पूजन गर्नुपर्दछ र आजको दिनमा हामीले गणेश भगवानको पूजा गरेर श्रद्धा र विश्वासपूर्वक हामीले गणेश भगवानलाई पूजन गर्नुपर्दछ। किन त भन्दा श्रद्धा विरहितम कार्यम तामस परिचक्षते भनिएको छ गीतामा। यदि श्रद्धाले विहित कर्म छ भने, आफ्नो अहंकारले आफ्नो चाहिने घमण्डले युक्त यज्ञ छ भने त्यो के हुन्छ त भन्दा तामस यज्ञ हुन्छ। तामस यज्ञको फल हामीलाई प्राप्त हुँदैन। त्यही भएर हामीले श्रद्धाले युक्त भएर कर्म गर्नुपर्दछ।
2: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यतर्फ आइसकेका छौँ। अन्त्यमा चाहिँ एउटा प्रश्न, जस्तै गणेश चतुर्थी र मंगल चौथीमा चाहिँ के फरक छ?
1: गणेश चतुर्थी यानि चतुर्थी तिथिमा गणेश भगवानको अवतार भएको हुनाले चतुर्थी तिथि गणेशको लागि अत्यन्त प्रिय छ। भगवान शिवजीले पनि भन्नुभयो शिवपुराणमै, हे गणेश, हे गजानन, हे पुत्र, आज तिम्रो जन्म भएको हुनाले चतुर्थी तिथि तिम्रो लागि अत्यन्त प्रिय हुनेछ। चतुर्थी तिथिमा जसले जुन कामनाले तिम्रो पूजा गर्नेछन् ती कामनालाई तिमीले अवश्यमेव पूर्ण गर्नेछौ र तिम्रो अवतार किन भयो त भन्दा तवावतार दैत्यानाम विनाशाय ममात्मज देवानाम उपकारार्थम द्विजानाम ब्रह्मवादिनाम। लिंग पुराणमा भन्नुहुन्छ तिम्रो अवतार भनेको दुष्टहरूको विनाशको लागि भएको र देवताहरूको र देवताहरूको उद्धारका निम्ति र ब्रह्म ज्ञानलाई प्रदान गर्नका निमित्त तिम्रो चाहिने अवतार भएको हो र मंगल चतुर्थी र गणेश चतुर्थीमा कुनै पनि त्यस्तो भिन्नता छैन। यदि मंगलवार चतुर्थी तिथिले युक्त भएको छ भने देखुन त्यसलाई मंगल चतुर्थी भनेर भन्ने गरिन्छ। मंगलवार हामीले व्रत बस्दछौं र यदि त्यसमा चतुर्थी तिथिको संयोग भयो भने त्यसमा पनि जसरी गणेश चतुर्थीमा गणेश भगवानको पूजन गरिन्छ ठिक त्यस्तै प्रकारले त्यसमा पनि गणेश भगवानको पूजा गरिन्छ। र गणेश चतुर्थीमा गणेश भगवानको पूजन गर्नाले जुन फल हामीलाई प्राप्त हुन्छ त्यही फल हामीलाई मंगल चतुर्थीमा गणेश भगवानको पूजन गर्नाले फल प्राप्त हुन्छ। फरक यति मात्र हो, गणेश चतुर्थीमा चन्द्र दर्शन गर्नाले दोष हामीमा चाहिने दोष लाग्दछ, कलंक लाग्दछ भने अन्य मंगल चतुर्थीहरूमा चन्द्रमाको दर्शन गर्नाले कुनै त्यस्तो कलंकहरू लाग्दैन।
2: हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं, अन्त्यमा केही भन्नुहुन्छ?
1: जति पनि यो रेडियो सफलतालाई सुनेर बस्नु भएको छ श्रोता महानुभावहरू, यहाँहरूमा लम्बोदर गणेश भगवानले सदा सर्वदा आयु आरोग्य ऐश्वर्य आदि प्राप्त गराउन् र समस्त तपाईँ हामीमा जे जति विघ्नबाधाहरू छन् समस्त विघ्नबाधाहरूलाई निवारण पनि गणेश भगवानले अवश्य मेव गरून्, विघ्नबाधाहरूलाई निवारण गर्नुहुनेछ। र तपाईँ हामीले जुन ज्ञान श्रवण गरेका छौं यसलाई हामीले सुन्नु मात्र होइन, सुन्ने हो, सुनेर यसलाई मनन गर्ने हो, बुझ्ने हो, बुझेर व्यवहारमा ल्याउने हो। व्यवहारमा ल्याइसकेपछि हामी भवसागरबाट पार हुनु यसको मुख्य लक्ष्य हो। जबसम्म सुनिँदैन तबसम्म बुझिँदैन, जबसम्म बुझिँदैन तबसम्म तरिँदैन भन्ने जुन सिद्धान्त छ यसलाई आधार मानेर हामीले यसलाई सुनेर मात्र होइन, सुनेर उडाउने मात्र होइन, सुनेर श्रवण गरेर मनन गरेर व्यवहारमा ल्याएर हामी संसारबाट पार पर्नु छ। र जति पनि महानुभावहरूले यसलाई सुन्नुभएको छ भनेदेखि यसलाई अवश्य मेव प्रयोगमा ल्याउनु नै हुनेछ। यसबाट चाहिँ कुनै ज्ञानका कुराहरू हजुरहरूले प्राप्त गर्नुभएको छ, यसलाई हजुरहरूले व्यवहारमा अवश्य मेव ल्याउनु हुनेछ भन्ने सहस्र विश्वास मैले चाहिँ लिएको छु। र जति पनि यस रेडियो सफलतामा संचारकर्मीहरू हुनुहुन्छ उहाँलाई म सहस्र धन्यवाद प्रदान गर्न चाहन्छु, किनकि तपाईँ हामीको सम्बन्धलाई अत्यन्त नजिक गराउनु भएको छ र विभिन्न धार्मिक कार्यक्रमहरूद्वारा हाम्रा पुराणहरूमा व्याख्या गरिएका हाम्रा वेदहरूमा हाम्रा यस प्रकारबाट उपनिषदहरूमा जे जस्ता नियमहरूको उल्लेख गरिएको छ, जे जस्ता व्रतहरूको विधिहरू उल्लेख गरिएको छ ती व्रत विधिहरू र वर्षमा हामीले के कस्ता चाडपर्वहरू मनाउँछौं ती पर्वहरूको बारेमा पनि यहाँबाट सदा सर्वदा चाहिँ यसरी नै प्रचार प्रसार भइरहोस्, यसरी नै चाहिँ लम्बोदर गणेश भगवानले समस्त विघ्नबाधाहरूलाई निवारण गरेर यहाँका समस्त संचारकर्मीहरूमा उत्तरोत्तर प्रगतिको कामना गरून् र उहाँहरूको मनोभावलाई उहाँहरूको मनको कामनालाई गणेश भगवानले सदा सर्वदा पूर्ण गरून् भन्दै म युवा पण्डित शरण पौडेल बिदा हुन चाहन्छु। धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्, मंगल रहोस्, यहाँहरूको मनको कामना सदा सर्वदा विघ्नहर्ता गणेश भगवान।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्नु साङ्लो बरु, बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9507325575।
6: आयो है मासू, ताजा ताजा मासू, दोस्ती टू मिट सपमा पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642, 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: यसपालि तिजमा श्रीमतीलाई के किनिदिउँ भनेर सोधे। उसको जवाब के आयो तपाईँलाई थाहा छ?
1: बुढा, यसपालिको तिज त तडक भडक नगरिकन सबै भएर मनाउने हो। यसपालि त मलाई केही पनि पर्दैन, अनि यसपालि मात्रै हो र अब आउने हरेक तिजहरूमा मलाई केही पनि चाहिँदैन, बस तपाईँको माया अनि साथ भए पुग्छ।
0: श्रीमतीको यस्तो उत्तरले म त दङ्गै पर्यो अनि उनीलाई सोधे, एक्कासी यस्तो परिवर्तन?
1: यस्तो के होइन, तिज भनेको त महिलाहरूको महान चाड जुन हामीले पूर्ण श्रद्धाको साथ मनाउने गर्छौ। तिज आफ्नो परिवारको सुख शान्ति अनि श्रीमानको दीर्घायुको कामना गर्दै मनाउने पर्व हो। यस्तो माया अनि विश्वासलाई धनसँग तुलना गर्नु व्यर्थ लाग्यो, त्यसैले परिवर्तनको सुरुवात आफैबाट।
0: सुन्नुभयो त मेरो प्रिय श्रीमतीको कुरा, अब पालो तपाईँको।
2: परिवर्तनको सुरुवात आफैबाट, सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5531-71, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811-62983, 9855-52855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
5: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
6: मोबाइल नम्बर 9840-59581,
5: 9861-15475।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आँखा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 061-55-3050 061-58-9848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: Studio time.
6: It's 9 a.m.

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज हरितालिका तीज पर्व मनाइँदै पशुपति लगायत देशका हरका शिवालयहरूमा बिहानदेखि भक्तजनहरूको भीड़। बाढ़ीको विपदले यस वर्षको तीज भने खल्लो, प्रभावित वस्तुमा छैन उत्सव। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज बाल अधिकार दिवस मनाइँदै 14 महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय। र श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो। अब सुनौ पूरा समाचार। आज हरितालिका तीज पर्व मनाइँदैछ। पौधौ शुक्ल तृतीयाको व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजको अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष उत्सव बने छैन। हालैको भोटेको शिवबारीमा पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिलालाई विदा दिएको छ। तर दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्य ख्याल गर्न डाक्टरले सुझाव दिएका छन्। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्ने, नभए व्रत बस्दा प्रशस्त पानी फलफूल र जुस खान डाक्टरको सुझाव छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्ने सकिने धर्मशास्त्रले पनि उल्लेख गरेको छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता रहिआएको छ। तीजको अवसरमा आज पशुपति क्षेत्र लगायत देशभरका शिवालयहरूमा बिहानदेखि भक्तजनहरूको भीड़ लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजनहरू पुग्ने गर्दछन्। 3 बजेदेखि नै पशुपतिनाथको चारै ढोका खुलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनहरूका लागि 4 दर्शन गर मार्गमा व्यवस्था गरिएको छ। पहिलो मित्र पार्क उमाकुण्ड, जक्षिण मूर्ति, कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथका उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोका बाहिर निस्कने गरी दोस्रो लाइन पनि र तेस्रो र चौथो लाइन गरी व्यवस्था मिलाएको हामीलाई खबर प्राप्त भएको छ। यता विगतमा जस्तो तीज आउनु हप्तौ अघि रौनक शुरू हुन्थ्यो, तर तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे, तर गएको भदौ 10 भोटेको से बाढ़ीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्र होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्क विभिन्न छन्। कतिपयका घर बगेका छन् भने आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भने भक्तजनहरू पुगेका छन्। तर विगतमा जस्तो चलपल र भीड़भाड़ भने छैन। काठमाडौँको गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रका मखान महादेव, दलेश्वर, त्रिपुरेश्वर महादेव मन्दिरमा पनि भक्तजनहरूको भीड़ लागेको छ। यता पोखराका विभिन्न मठ मन्दिरहरूमा पनि भक्तजनहरूको भीड़ लागेको छ। विशेष गरेर पोखरा बैदाममा रहेको केदारेश्वर मन्दिरमा पनि आज भक्तजनहरूको भीड़ लागेको छ। त्यस्तै गरी पुष्करेश्वर मन्दिर पोखरा 7 र सन्तानेश्वर मन्दिर पोखरा 5 लगायतका शिव शक्तिपीठहरूमा पनि बिहानदेखि भक्तजनहरूको भीड़ लागेको छ। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नारा साथ मनाइँदैछ। बाल मैत्री वातावरण, बाल अधिकार प्रबन्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष 29 राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 भोटेको सी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा जनधनको क्षतिका कारण बाबु आमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चौधरीले बताउनुभयो। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन्।
नेपाली कांग्रेसले पार्टीको 14 महाधिवेशन मार्फत निर्वाचन कार्य समितिमा रहेका गतर विशेष महाधिवेशन पछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय छानेपामा हिजो बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रूपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। उहाँका अनुसार अब यसअघि विशेष महाधिवेशन पछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। निवर्तमान सभापति शेरबहादुर देवा समूहकले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए। उहाँले वडा तहको अधिवेशन असोज 3-4 गते सम्पन्न गरिसक्ने निर्णय परेको पनि बताउनु भएको छ। केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाडौँको खुल्ला मञ्चमा गर्ने र बन्द सत्र पनि त्यही आयोजना गर्ने निर्णय भएको छ। महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय पनि भएको चालिसले बताउनुभयो। कांग्रेसले असोज 13-16 देखि 19 15 महाधिवेशनको मिति तोकेको छ। अब खेलकुदको समाचार। भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पारीले ब्याटिङ गरेको भारतले निर्धारित विश्वकपमा 5 विकेट गुमाएर 186 रन बनाएको थियो। भारतको लागि सेफाली वर्माले 39 बलमा 68 रन तथा स्मृति मन्दानले 50 बलमा 59 रनको योगदान दिन 184 रनको लक्ष्य पछ्याएको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलरको दबाव सामना गर्नु परेको थियो। श्रीलंकाको टोली 18 ओभर 4 बलमा 111 रनमै अलर्ट भयो। कप्तान चामरी आथाफुल्थाले सर्वाधिक 36 रन बनाइन्। यी दुई टोलीबीच भएको 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो। मौसम सम्बन्धी जानकारी। देशभर हाल मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महासंघले जनाएको छ। यति बेला देशका अधिकांश भूभागमा सामान्य बदलाव भएको छ। कोशी र बागमती प्रदेशका केही ठाउँ स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन सुटाङसित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिनभर देशभरका मौसम साधारणतया बदलिरहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन सुटाङसित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको पनि हामीलाई खबर प्राप्त भएको छ। देशका पहाड़ी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यता पछिल्लो 24 घण्टामा देशका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङमा धेरै वर्षा भएको छ भने कास्की सिन्धुपाल्चोक काठमाडौँ लगायतका ठाउँमा पनि भारी वर्षा भएको छ। महाशाखाका अनुसार लमजुङको फलेनीमा 116.2 मिलिमिटर वर्षा मापन भएको छ भने भुजुङ स्टेशनमा 91.4 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै कास्कीको याङ्जाकोटमा 93.2 र सिक्लेसमा 83.4 सिन्धुपाल्चोकको ढुङ्गे र काठमाडौँको सुन्दरी जल स्टेशनमा 89.6 र 89.6 मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाका अनुसार पछिल्लो 24 घण्टामा 50 मिलिमिटर भन्दा धेरै वर्षात भएको ठाउँहरूमा जिल्लाहरूमा स्याङ्जा बागलुङ पाल्पा सुर्खेत रूकुम पश्चिम दैलेख मकवानपुर र खोटाङ भारी वर्षा भएका छन्। 24 घण्टाको अवधिमा 100-200 मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ। यतै 50-100 मिलिमिटर वर्षा हुनुलाई भारी र 10-50 मिलिमिटर वर्षाहरूलाई मध्यम वर्षा भनिन्छ। आज पनि देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार कोशी कर्णाली बागमती गण्डकी र लुम्बिनीका थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज हरितालिका तीज पर्व पशुपति लगायत देशभरका शिवालयहरूमा बिहानदेखि भक्तजनहरूको भीड बाढीको विपदले यस वर्षको तीज भने खल्लो प्रभावित वस्तुमा छैन उत्साह। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज बाल अधिकार दिवस मनाइँदै 14 महाधिवेशनको समितिका सदस्य सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय र श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतलाई। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाई रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रशंसा प्लेसिन अहिले 6 बजे खबर सङ्गालो आउनेछ। हामीसँग सफलताको पाइलामा अब केही बेर सुन्न सक्नुहुन्छ विभिन्न लोकगीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: जेन्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
0: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
0: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: श्रेया, यसपालिको तिजमा त के किन्दैछौ?
1: यसपालिको तिजमा त म एउटा रेड कलरको ड्रेस किन्दैछु।
2: आफ्नो त बॉयफ्रेन्डले किन्दैछौ होला नि?
0: यो त खाली बॉयफ्रेन्डमा मात्र डिपेन्ड हुन्छ कि?
1: यो नान्सीले त केही पनि किन्दैन कि क्या हो? यसपालिको त्यसको लागि त मेरो लास्ट इयर किनेको ज्वेलरीहरू छ नि त्यसको रमझमको लागि खर्च हुने पैसा मेरो फर्दर एजुकेसनको लागि सेभिङ गर्दैछु।
0: सो एक्स्ट्रा खर्च किन? ए साथै एक्स्ट्रा खर्च किन गर्नु नि? म पनि सेभिङ गर्छु।
2: हो नि यार, अब म पनि सेभ गर्छु नि।
3: परिवर्तनको शुरूआत आफैबाट। सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन न छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यहीँ पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061587915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: घर बनाउन लाग्ने कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भाथ्यौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गाना रहने हाम्रो गाउँ छोरी दिएर
1: यसपालि तिजमा श्रीमतीलाई के किनिदिउँ भनेर सोधे, उसको जवाब के आयो तपाईँलाई थाहा छ?
2: बुढा, यसपालिको तिज त सडक भडक नगरिकन सबै भएर मनाउने हो। यसपालि त मलाई केही पनि पर्दैन, अनि यसपालि मात्रै हो र अब आउने हरेक तिजहरूमा मलाई केही पनि चाहिँदैन, बस तपाईँको माया अनि साथ भए पुग्छ।
1: श्रीमतीको यस्तो उत्तरले म त दङ्गै परे अनि उनीलाई सोधे, एक्कासी यस्तो परिवर्तन?
2: त्यस्तो के होइन, तिज भनेको त महिलाहरूको महान चाड जुन हामीले पूर्ण श्रद्धाको साथ मनाउने गर्छौ। तिज त आफ्नो परिवारको सुख शान्ति अनि श्रीमानको दीर्घायुको कामना गर्दै मनाउने पर्व हो। यस्तो माया अनि विश्वासलाई धनसँग तुलना गर्नु व्यर्थी लाग्यो, त्यसैले परिवर्तनको सुरुवात आफैबाट।
1: सुन्नुभयो त मेरो प्रिय श्रीमतीको कुरा, अब पालो तपाईँको।
3: परिवर्तनको सुरुवात आफैबाट, सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नो चिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
1: Studio time.
2: It's 10 a.m.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गर्ने सोचमा हुनुहुन्छ
1: वा
0: कुनै म्युजिक भिडियो निर्माण गर्ने सोचमा हुनुहुन्छ अथवा कुनै मोडल बन्ने सपना बोकेर भौतारी रहनु भएको छ? यदि यसो हो भने हामीलाई सम्झनुहोस्। हामी कहाँ स्तरीय गीत संगीत रेकर्ड गर्नुका साथै म्युजिक भिडियो निर्माण सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ र उत्कृष्ट बजार व्यवस्थापनका लागि सधैँ सम्झनुहोस् हिम सम्झौता डिजिटल प्राली। साथै नव कलाकारहरूलाई विशेष स्थान दिइन्छ। हामीले उत्पादन गरेको गीत संगीत हेर्नका लागि हिम सम्झौता डिजिटलको आफ्नो युट्युब च्यानल हिम सम्झौता डिजिटल क्लिक गरेर यहाँ भएका गीत संगीतहरूलाई हेर्न नभुल्नुहोला। साथै हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला र हिम सम्झौता डिजिटलको अत्यन्तै लोकप्रिय कार्यक्रम संगीत समर्पण हरेक दिन बिहान एनटीभी प्लसमा 8:30 बजे प्रसारण भइरहेको छ, हेर्न नभुल्नुहोला। पुनः प्रसारण दिउँसो 1 बजे। सम्पर्क हिम सम्झौता डिजिटल म्युजिक प्राली, म्यानेजिङ डाइरेक्टर नन्दराम परियार, मोबाइल नम्बर 98 41 96 47 26 98 41 96 47 26।
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0165707636, 98560-20325, 98086-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 98052120 50, 98251 27 14।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 98560-28104।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
4: फोन नम्बर 061-57-9015।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98165-75475।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: हेर न सांगलो बोरो बहिनी को विवाह टिको पार्टी को जिम्मा पो कल दिनी होला इसो आइडिया निकाल दिनु पोरो
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो जो मसँग मलाई स्यालरी दिएर राखे
2: बेला तलाई स्यालरी बिरौटा को राम मंदिर को आड़ेमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टी को जिम्मा दिएर आइज त कान्छा
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मंदिर को नजिकै मोबाइल नम्बर 9847285575 9807159947 9537325575
4: वाह क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला
5: त्यसको लागि के चिन्ता बुढी मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ
4: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ
5: साथ ही माड़ा तितौरा अचार विदेश पठाउन को लगी अंतरराष्ट्रीय मापदंड अनुसार को लेबलिंग राखी पैकिंग गरिन्छ संपर्क विश्व पाऊ पोखरा 4 गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नंबर 9846066642 9860401081
6: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
7: वेस्ट सल्फर ले आएको नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
6: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वास दिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
8: कन्ट्याक्ट 0615530050 0615589848
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9807861234 9750577123 व्हाट्सएप नम्बर 9811771123
9: भोलि घरमा पूजा छ पूजाका सामग्री केही लिन जान पाएको छैन फेरि महेन्द्र पुल जानु पर्ने होला यो बुढीलाई केही चिन्तै छैन भने
10: होइन के भन्छन् यी बुढा किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि
9: ए हो र ल त्यसो भए म ढुक्क भएन
11: हजुर हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पोसार सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ
9: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी
8: मोबाइल नंबर 9846054635 9846043853।
12: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
13: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डाक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011099 9828842020। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडा को सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
12: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दावासिनी बस पार्क।
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
5: मोबाइल नम्बर 98460-59581
4: 98165-75
7: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर। सम्पर्क 98161-62983 98565-58855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-063-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615-55-3050, 0615-589-848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
9: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
10: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
9: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा, प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66-642, 98460-41-081।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन। फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोपाइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864443853।
5: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपारो
1: घर बनाउन लाग्को कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समीक्षक काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँको अस्ति त केही चिन्तै हुँदैन
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 5149 84 5149 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 5259 04 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि त्यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547737 मोबाइल नम्बर 9850628744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850601186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9850635111

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
3: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9867597440 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियोले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742525, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: हैन है बुढी ती जाउन अझै कति दिन बाँकी छ अहिलेबाट के पारा हो यो
3: हाम्रो त दुई तिन महिना अगाडिदेखि यस्तै हो तपाईँहरूको जनै पूर्णिमा जस्तो हो र बिहान लगायो बेलुका सक्यो अब तीज नसकेसम्म म केही गर्नेवाला छैन अनि मैले अस्ति नै भनेको थिएँ त बिर्सिनु भयो कस्तो भोक लागेको छ बरु केही खाजा ल्याइदिनु न बेबी
2: हे भगवान् कस्तो बुढी पारे हो मलाई
3: या आई एम ब्युटिफुल सबैलाई म कस्तो राम्रो लाग्छ मेरो भिडियोमा लाइक मात्रै 300 आउँछ मेरो बुढालाई त खै के हो के हो
2: लु
3: ए आमा
2: खाइसियो
3: के हो यस्तो तीज लागेर भ्याइ नभए भएको मान्छेले भुटेको मकै र मही खानुपर्ने ज्यान जाला खान्न
2: अनि के बनाउनु त मैले 15-20 दिन भइसक्यो नक्कल पारेछ बसेछ तिनमा एक गाग्री पानी लिएको छैन मिठो मिठो चाहिने
3: के गर्नुपर्ने त
2: सक्दिनँ म
3: नसके नसक म पनि सक्दिनँ

0: 아바타 어디 봐요?
1: 요 포르타세 모로 가이네 차.
2: 에 바부 코타
3: 바테이 바토
4: 바테이 바토

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821 27014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165175
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-545-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
5: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98-460-66-642, 98-660-41-081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
3: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615536651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9802127014
3: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा छै उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121

0: आजुंग बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0161533904 मैनेजिंग डायरेक्टर लोक बहादुर सुनार लोकेश 98462889
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055057 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दावासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460 59581
1: 98165 15475।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 01653501 98067 81 234 97050 77 123। व्हाट्सएप नम्बर 98011 77 123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरानै भइसके।
3: के चिन्ता नि छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856023461 9826608।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98-60-39-063-2 98-560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाए छ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-60-28-104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
7: घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852 67793 97659 50960। दोस्तीटु मिट शप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।

0: दिवालीको तीजमा रातो साडी छड्के तिलारी कानमा झुम्का अनि गलामा गहना अह म किन्दिन। यसपालिको तीजमा त म दिदी बहिनीहरूसँगै बसेर श्रद्धा र पूर्ण आस्थाका साथ मनाउनेछु। अनि तपाईँ नि
1: परिवर्तनको शुरूआत आफैबाट। सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

बाकीलाल स्पोर्ट्स दुग्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816692983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9855302325 9806535480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज

0: यसपालिको तिजमा त के किन्दैछस्?
1: यसपालिको तिजमा त म एउटा रेड कलरको ड्रेस किन्दै
2: आफ्नो त बॉयफ्रेन्डले किनिदिन्छ होला नि।
0: यो त खालि बॉयफ्रेन्डमा मात्र डिपेन्ड हुन्छ कि।
1: यो नान्सीले त केही पनि किन्दैन कि क्या हो?
0: यसपालिको तिजको लागि त मेरो लास्ट इयर किनेको ज्वेलरीहरू छ नि तिजको रमझमको लागि खर्च हुने पैसा मेरो फर्दर एजुकेसनको लागि सेभिङ गर्दैछु।
2: सो एक्स्ट्रा खर्च किन? ए साथै एक्स्ट्रा खर्च किन गर्नु नि? म पनि सेभिङ गर्छु। हो नि यार, अब म पनि सेभ गर्छु नि।
3: परिवर्तनको शुरूआत आफैबाट। सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
4: यसपालि तिजमा श्रीमतीलाई के किन्दिउँ भनेर सोधे, उसको जवाफ के आयो तपाईँलाई थाहा छ?
0: बुढा, यसपालिको तिज त तडक भडक नगरिकन सबै भएर मनाउने हो। यसपालि त मलाई केही पनि पर्दैन। अनि यसपालि मात्रै हो र, अब आउने हरेक तिजहरूमा मलाई केही पनि चाहिँदैन, बस तपाईँको माया अनि साथ भइपुग्छ।
4: श्रीमतीको यस्तो उत्तरले म त दङ्गै परे। अनि उनीलाई सोधे, एक्कासी यस्तो परिवर्तन?
0: त्यस्तो के होइन, तिज भनेको त महिलाहरूको महान चाड जुन हामीले पूर्ण श्रद्धाको साथ मनाउने गर्छौ। तिज त आफ्नो परिवारको सुख शान्ति अनि श्रीमानको दीर्घायुको कामना गर्दै मनाउने पर्व हो। यस्तो माया अनि विश्वासलाई धनसँग तुलना गर्नु व्यर्थी लाग्यो। त्यसैले परिवर्तनको शुरूआत आफैबाट।
4: सुन्नुभयो त मेरो प्रिय श्रीमतीको कुरा, अब पालो तपाईँको।
3: परिवर्तनको शुरूआत आफैबाट। सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

आमा कि म छोरी भएर जन्मिने पाप हो, किन मलाई अर्काको घर पठायो, किन किन आमा किन पराई बनायो। बाबा म बाँचेर पनि मरिरहेकी छु, तिम्रा शत्रुको अगाडि बाँचेको अभिनय गरिरहेकी छु, अर्को जन्म त मलाई

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: यसपालिको तिजमा त के किन्दैछ?
1: यसपालिको तिजमा त म एउटा रेड कलरको ड्रेस किन्दैछु।
0: आफूले त बॉयफ्रेन्डले किनिदिन्छ होला नि?
2: यो त खाली बॉयफ्रेन्डमा मात्र डिपेन्ड हुन्छ कि।
1: यो नान्सीले त केही पनि किन्दैन कि क्या हो?
2: यसपालिको तिजको लागि त मेरो लास्ट इयर किनेको ज्वेलरीहरू छोडेछ नि। तिजको रमझमको लागि खर्च हुने पैसा मेरो फर्दर एजुकेसनको लागि सेभिङ गर्दैछु।
0: सो एक्स्ट्रा खर्च किन? ए साथी, एक्स्ट्रा खर्च किन गर्नु नि? म पनि सेभिङ गर्छु। हो नि यार, अब म पनि सेभ गर्छु नि।
3: परिवर्तनको शुरूआत आफैबाट। सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850 27 500।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम टिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्ट्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: ज्ञान बिना हो भक्ति पय, भक्ति बिना नहीं ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द, मानव जीवनको यथार्थता परम चरम लक्ष्य

0: र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरुष सद्गुरुको नै आवश्यकता पर्दछ, अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं, किनकि हामीले त 500 मुद्दण्ड विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौ। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
1: अनन्त श्री विभूषित जगद्गुरु श्री कृपालुजी महाराज का एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदास जी आफ्नो प्रवचनमा पुराण एवं अन्यान्य धर्म ग्रन्थहरूमा रहेका विरोधाभाषी सिद्धान्तहरूको समन्वय गर्दै भगवत प्राप्तिको सर्वसुगम एवं सर्वसाध्य मार्गको प्रतिपादन गर्न लाग्नु भएको छ। यहाँहरू स्वामीजीका सारगर्भित प्रवचन मनोयोगका साथ श्रवण गर्नुहोला। प्रवचन धारावाहिक हुनेछ, अतएव प्रतिदिन सुन्न अनिवार्य छ।
2: यमे वैश्य विडुते तेन लभ्यस् तस्यैष आत्मा विवृणुते तनुगम स्वाम। यद्यपि भगवानलाई कोही जान्न सक्दैन, किनकि माइक जीवात्मासँग रहेको इन्द्रिय मन बुद्धिको त्यहाँ पहुँच छैन, तथापि भगवानलाई जान्न सकिन्छ यदि भगवानले स्वयं जनाइदिए भने। बस खतम। यानी कि भगवानले कृपा गरिदिए भने हामी भगवानलाई जान्न सक्छौ, अरू कुनै उपाय छैन। एक उपाय, अरू कुनै उपाय छैन। त हेर्नुहोस्, मैले बताइदिए तपाईँलाई उपाय, भगवानको कृपाद्वारा नै नै। अथापि ते देव पदाम्बुजद्वय प्रसादले सानुगृहीत एव हि जानामि तत्तं भगवन् महिम्नो न चान्य एकोऽपि चिरं विचिन्वन्। भागवत पनि यही कुरालाई समर्थन गर्छ। वेदको भागवत 10 स्कन्दको 14 अध्यायको 29 श्लोक। देव पदाम्बुज द्वय प्रसाद ले सानुग्रह, उसको कृपाद्वारा नै नै नै, अरू कुनै उपाय छैन। अमृतत्वस्य तु नासास्ति वित्ते नेति, वेद भन्छ बृहदारण्यको उपनिषद 4 अध्यायको 5 ब्राह्मणको 3 मन्त्र। तिमीसँग भएको धन जतिसुकै होस् तिमीसँग, तिमीले त्यो आनन्द त्यो सुख त्यो ब्रह्मलाई प्राप्त गर्न सक्दैनौ कुनै पनि साधनद्वारा, असम्भव। तिमीले यही बुझ्यौ नि, संसार बटुलेर थुपारेपछि म सुखी हुन्छु, असम्भव वेद भन्दैछ। कुनै उपाय छैन त्यहाँ। एक उपाय कृपा कृपा कृपा। अर्जुन बिचारा दुखी भए, हे श्री कृष्ण म के गरू, युद्ध नगरू पनि भएन, गरू पनि भएन, म मार्न कसैलाई चाहन्न। त हे श्री कृष्ण तिमी मेरो गुरु औ गुरु, शिष्यस्ते हम शादिमाम त्वाम प्रपन्नम। त तिमी गुरु भएर मलाई बाटो देखाऊ, म के गरू। गीता 2:7 त श्री कृष्णले बताए, तत्प्रसादात् पराम शान्तिम स्थानम प्राप्स्यसि शाश्वतम। गीता 18 अध्यायको 62 श्लोक। ए तत्प्रसादात्, उसको कृपा द्वारा, प्रसाद माने कृपा, भगवानको कृपा द्वारा नै त सुख शान्ति आनन्द पाउँछ अर्जुन, अरू कुनै उपाय छैन। गीतामा नि त्यही बताए। त्यसपछि ज्ञान दिए, बताउँदै गए बताउँदै गए। कच्चिद् अज्ञान सम्मोहः प्रणस्तस्ति धनञ्जय, 18 अध्यायको 72 श्लोकमा पुगेपछि सोधे, ए मैले यत्रो ज्ञान दिएँ, अब तेरो के हाल छ अर्जुन। त अर्जुनले बताए, नष्टो मोहः स्मृतिर्लब्ध्वा तोत्प्रसादान् मयाच्युतः। गीता 18 अध्यायको 73 श्लोक। हे श्री कृष्ण, अब मेरो जति पनि माया मोह इत्यादि थियो, अज्ञान थियो, सब नष्ट भयो। अब मलाई ज्ञान भयो, अब म तयार छु युद्ध गर्न, भन कल्ला हान्न पर्यो, तयार छु। मेरो अज्ञान मोह गयो, मेरो ज्ञानको प्रभावले यस्तो श्री कृष्णले सोचे त अर्जुन तुरन्तै भन्छ, हे श्री कृष्ण ध्यान देऊ, यो तिम्रो ज्ञान ज्ञानले होइन मेरो अज्ञान गएको, तिम्रो भाषणले भन्ठानेको ब्रह्म न रहु। श्री कृष्णले भने, अरे यत्रो बेर बोले मैले, यत्रो 18 अध्यायको गीता बताए, यो भन्दैछ कि मेरो ज्ञानबाट होइन, त कहाँबाट भयो? अरे न रिसाऊ कृष्ण, कुरा त सुन, के सुन्नु? त उसले बतायो, नष्टो मोह स्मृतिर्लब्ध्वा त्वत्प्रसादान् मयाच्युत। तिम्रो भाषणले होइन, तिम्रो प्रवचनले होइन, तिम्रो कृपाले, कृपाले त्वत्प्रसादात्, तिम्रो कृपाले मेरो अज्ञान नष्ट भयो। त यहाँ कृपा बताइयो, कृपा अरु कुनै उपाय छैन। सोई जानई जेहि देहु जनाई, जानत तुमही तुमही।

विनाकारण कृपा गरेर तिमीलाई यो मानव देह दिए नि त्यो पनि भगवानको कृपाले, तिम्रो कुनै कमाल छैन। त अब जे प्राप्त गर्नेछौ त्यो पनि उसकै कृपाद्वारा हुनेछ, तिम्रो बलले केही हुँदैन, पहुँचै छैन तिम्रो यहाँ गरेको सब चिजको, उसकै कृपा एकमात्र उपाय। अब यसको बारेमा कति चिज बताऊ, यसको कुनै सीमा छैन। त्यसैले संसारमा एक बाइबलको कोटेशन प्रख्यात छ कि भगवानको इच्छा बिना संसारमा पात पनि हल्लिँदैन। नट इवन अ लिफ स्टार विदाउट द विल अफ गॉड बाइबल। भगवानको इच्छा बिना पात हल्लिँदैन, तिम्रो के हैसियत छ? ठिक त हेर्नुहोस्, यो सब बाटो हुँदैन, केवल एक उपाय, कृपा कृपा कृपा। यदि भगवानले कृपा गरिदिए भने फेरि जो कोही पनि जान्न सक्छ, यहाँसम्म कि इतिहासमा अपवाद पनि रह्यो,

दे राधा गोविंद गीत। यदि भगवान ले चाहे बने गधाले पनी जानना साक्षात, यदि भगवान ले चाहे बने पंडित हो कोई विद्वान हो तिल्ले पे नहीं जान देना, बृहस्पति समान तई पे नहीं जान देना, बस एक उपाय कृपा। तब प्रश्न यो हो त्यो कृपा जुन छ तुलसीदास सूरदास इत्यादि माथि भयो, प्रहलाद माथि भयो, ध्रुव माथि भयो, अम्बरीश माथि भयो, अर्जुन माथि भयो, पुंडरिक माथि भयो, भीष्म माथि भयो, वशिष्ठ माथि भयो, विश्वामित्र माथि भयो, हामी माथि किन भएन? अब प्रश्न यो हो, या त नगर्ने भए तिनीहरूलाई पनि नगर कृपा, या हामीलाई पनि गर, होइन? आखिर हामी पनि त तिम्रै सन्तान हो। अमृतस्य वै पुत्रा हो चिन मात्र श्री हरे रंशम सूक्ष्म अक्षर मव्यम वेद भन्छ, ममै वांशो जीव लोके जीव भूत सनातन गीता 15:7। हे श्री कृष्ण तिमीले बोल्या होइन हो गीतामा, सब जीवात्मा मेरो अंश हो, मेरो संतान हो। फेरि संतान भए किन तिमीले विभेद गर्यो? संसारको माता पिताले पनि गर्दैन अंश छोरा छोरीलाई बराबर भाग लगाउँछ, तिमीले किन यो गर्यो? त हेर्नुहोस् अब यहाँ भगवान स्पष्टीकरण दिँदैछन् यो मुद्दामा, प्रतिवादी लगाउँदैछन्। अब भगवान भन्छन् ए मैले गरेको हुँ, तुलसीदास सूरदास नारद आदि माथि कृपा गरे हुँ, तिमीहरू माथि मैले नगरेको पनि सत्य हो, किनकि मेरो एक शर्त छ, त्यो शर्त तिमीले पूरा गरे त मैले गरिदिए, तिमीहरूले त्यो शर्त पूरा गरेन, शर्त पूरा गर म गर्न तयार छु। त के शर्त छ, उनीहरूले के गरे? त भगवान बताउँछन् निरालम्बम समाश्रित्य सालम्ब विजहाति यः, निरालम्बो उपनिषदको पहिलो मन्त्र। भगवानले बताए कि तिनले यो संसारको बल त्यागी दिए, संसारमा सुख छैन निश्चय गरे उनीहरूले, ममा छ, ममा डिपेन्डेन्ट भए, शरणागत भए, ममा सरेन्डर भए कम्प्लिट, ममा विश्वास गरे त मैले उनीहरू माथि कृपा गरे, तर तिमीहरूले म माथि गरेनौ, संसारमा गर्यौ कि पतिमा छ, पत्नीमा छ, छोरामा छ, धनमा छ, यही सोचिरह्यो, त्यसैले मैले कृपा गरिन। जुन दिन तिमी पनि कम्प्लिट म माथि विश्वास गर्नेछौ, शरणागत हुनेछौ, फेरि हेर म कसरी कृपा गर्छु। एक शर्त शरणागति। त गीतामा पनि वेदकै समर्थन छ, तमेव शरणं गच्छ सर्वभावेन भारत। गीता 18:62 श्लोक पढ्नुस्, ए अर्जुन शरणमा आइज, शरणमा उसको शरणद्वारा नै। अनन्या चिन्तयन्तो माम ये जनाः परिपासते तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्। गीता 9:22 श्लोक, अनन्य भावले नित्य मेरो शरणमा आइजो, यो पनि होइन कि त्यो पनि छ, त्यो पनि धन पनि अनि भगवान पनि, यो हुन सक्दैन, परिवार पनि भगवान पनि, यो हुन सक्दैन। कम्प्लिट शरणागति, बिजुलीको दुई तार लिनुस् नेगेटिभ र पोजिटिभ, त्यसलाई जति नजिक ल्याउनुहोस् एक रौ बाँकी भए नि बत्ती बल्दैन, चाहे एक रौ नजिक चाहे एक कोष टाढा, टच हुनु पर्यो, टच तब काम बन्छ। कम्प्लिट शरणागति बस, मामेकमेव शरण मात्मानं सर्वदेहिनां। भागवत पनि यही बताउँछ, 11:12:15 श्लोक पढ्नु खोजेर, शरणागति एक मात्र उपाय, अरू कुनै उपाय छैन। हेर्नुहोस् कृपा प्राप्त गर्ने आधार शरणागति, केवल केवल केवल, अरू कुनै उपाय छैन।

अच्छा आमी हेर्नुहोस् बौद्ध दर्शनमा कति शरणागतिका कुरा आए केवल शरणागति द्वारा नै नै नै शरणागत भविने हित वत्सल।

द्रौपदी ले शरणागत भइन श्री कृष्ण को तो श्री कृष्ण को अंबरा अवतार भयो तपर सब ला था से यो कथा तर इसको भित्र को रहस्य था न उन सक्षा ध्यान दिनस जब युधिष्ठिर ले सब संपत्ति हारे द्रौपदी ला समेत हारे स्वयं पनी हारिए पांच भाई तेस पछी दुर्योधन ले आज्ञा दियो दुशासन लाई कि यसलाई निर्वस्त्र गरिदेउ बेजत गरिदेउ त यो समयमा द्रौपदीले के गरिन् तुरन्त भगवानलाई पुकारिन् होइन तपाईँहरूको जस्तै हाल थियो द्रौपदी देवीको पनि उनले भगवान भगवानलाई पुकारिनन् शरणागत भइनन् उनले विचार गरिन् कि मेरा पाँच पाँच पति छन् एक पति उनीको त कत्रो ध्वास हुन्छ संसारमा एक लुखुरे मरण च्यासे होस् उसको श्रीमतीलाई कसैले जिस्काओस् त जलझाइ लाग्छ जे होला देखा जाएगा यहाँ पाँच पाँच जङ्गोपतिहरू छन् जसको धनुषको टंकारले तीन त्रिलोक काँप्छ यस्ता पाँच पाण्डव मेरा पति छन् यो दुष्टको हिम्मत छ हेरू कसरी मेरो धोती तान्दो रहेछ साडी तान्दो रहेछ हेरिम पाँच पाण्डवतिर त सबले टाउको निहुराइदिए हामी केही गर्न सक्दैनौ ध्यान दिनुहोस् तपाईँहरूको नि यही हाल हुनेछ जब पर्नेछ नि संसारको न पति काम लाग्छ न पत्नी काम लाग्छ न पुत्र काम लाग्छ न धन काम लाग्छ यो प्रमाण हो शिव निहुराइदिए त उनले बताइन् सोचिन् कि यी स्वार्थीहरू काम लाग्दैन तैपनि भगवानलाई पुकारिनन् अझै ध्यान दिनुहोस् तपाईँहरूलाई पनि अहिले यही बल छ नि मेरो पति यो पोस्टको छ मेरो पत्नी यो छ मेरो यो सम्पत्ति छ मेरो यो पोस्ट छ यो एक दिन कुनै काम लाग्दैन जुन दिन कालले झप्टा मार्नेछ यी सब काम लाग्ने छैनन् यही हाल हुनेछ द्रौपदीको समान यहाँ त्यसपछि त्यत्रा गुरुजनहरू छन् त्यहाँ भीष्म पितामह द्रोणाचार्य कृपाचार्य यस्ता ठुल्ठुला महापुरुषहरू भएको ठाउँमा मेरो यो दुष्टले कसरी इज्जत लिन सक्छ फेरि त्यो अहंकार रह्यो तिनले पनि टाउको निहुराइदिए अब डर लाग्न थाल्यो यी कोही काम लाग्ने रहन्छन् संसारको अब के उपाय छ अब भगवानलाई पुकार्न थालिन् हे द्वारिकावासी आऊ बचाऊ तर अझै पनि उनले एक काम गरिन् एक मूर्खता गरिन् त्यो के हो धोती साडी जुन छ दाँतले टोकिन् तैपनि एक झट्कामा न निस्कियोस् अलिकति बलको अहंकार अझै रह्यो यता भगवानलाई पुकार्दैछिन् हे श्याम सुन्दर मलाई बचाऊ त श्याम सुन्दर भोजन गर्दै थिए द्वारकामा रुक्मिनीले यो हल्लाउँदै थिइन् पंखा जब द्रौपदीको पुकार भित्र हृदयदेखिको पुकार जुन आयो शरणागति उक्त त भगवान श्री कृष्णको भोजन हातको हातमै रह्यो मुखको मुखमै रह्यो न निल्न सके न ओकल्न सके यो स्थिति भयो त रुक्मिनीले सोधिन् प्रभु के भयो भोजनमा कुनै दोष छ कुनै ढुङ्गा इत्यादि पर्यो के भयो श्री कृष्णले भने होइन रुक्मिनी भोजन त ठिक ठाक छ तर मेरो एक भक्तलाई दुःख परेको छ मलाई पुकार्दै छ त रुक्मिनीले भनिन् कि प्रभु जानुस् न त रक्षा गर्नुहोस् उनले भगवानले भने यही त अप्ठ्यारो छ कि त्यो मेरो कानून छ कि कम्प्लिट शरणागत नभइकन सब बल त्याग नगरेसम्म म कृपा गर्न सक्दिन तर उसलाई अझै आफ्नो दाँतको बल छ धोती च्यापेकी छ त्यसैले म जान सक्दिन मेरो नियम छ त जब दुशासनले त्यो धोती साडी तान्यो त दस हजार हात्तीको बल दुशासनमा त्यो अबला नारीले टोकेको धोती कति बेटिक थियो एक झट्कामा छिनियो हात उठाएर शरणागति त छँदै थिइन् निरन्तर भगवानलाई याद गरिरहेथिन् त तत्काल भगवानको अम्बरा अवतार भयो रक्षा भयो द्रौपदीको तपाईँहरूलाई थाहा छ यो कथा यसपछिको रहस्य यो हो त कम्प्लिट शरणागति हुनुपर्छ तब काम बन्छ।

0: ध्यान दिनुस। अब यहाँ प्रश्न यो उठ्छ कि हामीले गरेको पूजा पाठ इत्यादि प्रार्थना के शरणागति होइन? हामीले पनि त शरणागति गर्यौं जीवनभर, मन्दिरमा गएर यही बोल्यौं भगवानलाई, तमेव माता च पिता तमेव, तिमी नै आमा हौ बाउ हौ सब हौ हाम्रो धन दाजुभाइ सब हौ, यति भनेर पनि भगवानले कृपा गरेनन्। तपाईँहरू यो सोच्नु होला, तपाईँहरूले शरणागति गर्नु भएन, सब नाटक गर्नुभयो, धोका दिनुभयो भगवानलाई। कसरी? म सिद्ध गरिदिन्छु। यो श्लोकको अर्थ के हो? तोमेव माता च पिता तोमेव, अर्थात हे भगवान तिमी नै मेरी आमा हौ, तिमी नै मेरो बाबु हौ, यो बताउनु भयो तपाईँले। यो श्लोकको अर्थ हो एव शब्द प्रयोग भएको छ यहाँ, तोम एव एव तिमी नै, तिमी नै को मतलब तिमी नै अर्को पनि होइन। भगवानलाई गएर तपाईँले यो बोल्नुभयो तिमी नै मेरी आमा हौ बाउ हौ धन सम्पत्ति सब हौ, तर घरमा आएर फेरि भन्नुभयो घरकी आमालाई तिमी नै मेरी आमा हौ, त भगवानलाई पनि धोका दिनुभयो, घरमा पनि धोका दिनुभयो। तपाईँहरूले कहाँ मान्नुभयो तिमी नै हौ? प्रह्लादले माने माता नास्ति पिता नास्ति नास्ति मे स्वजन हो जन, मेरो आमा बाउ कोही छैन एक भगवान छ, तब कृपा भयो। त्यसैले तपाईँहरूको पूजा पाठ इत्यादि सब यही तोमेव माता समान छन्, धोकायुक्त छ, यसबाट लाभ गर्नुस्। यो जीवनमा मात्र होइन अरबौं जन्म गर्नुस्, केही हुनेवाला छैन, किनकि तपाईँलाई थाहै भएन कि शरणागति केले गर्ने कसरी गर्ने तपाईँहरूसँग के छ। त हेर्नुहोस् अहिलेसम्म गडबड भयो, जे भयो भयो, अब म बताउने छु कि केले शरणागत गरेपछि कृपा प्राप्त हुन्छ, त्यो म बताउने छु तपाईँहरूलाई। गर्नुहुनेछ त प्राप्ति अवश्य हुनेछ, त्यो कुरा बताउने छु, तर आज होइन भोलि। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35800 छ र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल भाद्र महिनाको 30 गते मंगलबार, ईस्वी सम्वत सेप्टेम्बर 15 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्रपद शुक्ल पक्ष चलिरहेको छ। आज भाद्रपद शुक्ल पक्षको चतुर्थी तिथि बिहानमा 7:54 त्यसपछि पञ्चमी तिथि लाग्नेछ। नक्षत्रमा स्वाति दिनमा 4:42 त्यसपछि विशाखा नक्षत्र लाग्नेछ। विष्कम्बार युगमा इन्द्र 23 पलासम्म त्यसपछि वैद्युत योग लाग्नेछ। करोडमा बब अहरात्र रहनेछ। आनन्दादि योगमा आज ध्वज योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। आजको दिनमान 30:45 अर्थात 12:21 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:49 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:07 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 9:40 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 8:26 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि निमित्तका लागि आज समय खराब रहनेछ। समयको ख्याल नगर्दा सानातिना काममा अल्झेर बस्नु पर्दा महत्वपूर्ण कामहरू थाती रहनेछन्। बाटो हिँड्दा अथवा सवारी साधन प्रयोग गर्दा निकै ध्यान दिनुपर्नेछ। गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याको सामना गर्नुपर्ने अवस्था रहनेछ। लामो समयदेखिको माया प्रेममा ब्रेक लाग्न सक्ने देखिएको छ। स्वास्थ्यमा समस्या आएर दैनिकी काम प्रभावित हुनेछ। ध्यान दिनुहोला। पढाइ लेखाइमा ध्यान दिए पनि भने जस्तो उपलब्धि हासिल हुने छैन। आज जे काम गर्दै हुनुहुन्छ सतर्क भएर मात्रै गर्नुहोला। अब दोस्रो राशि वृष राशि। वृष राशि निमित्तका लागि आज स्वास्थ्य राम्रो रहनेछ। समय पनि शुभ नै रहनेछ। माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज मार्गमा अघि बढ्नेछ। आर्थिक स्थिति मजबुत हुने तथा व्यापार व्यवसायमा मनज्ञ आमदानी हुनेछ। लामो दूरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपूर रमाउन सकिनेछ। पढाइ लेखाइमा भने जस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ। भौतिक वस्तु तथा विलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सक्नुहुनेछ। आज समग्रमा समय शुभ रहेकाले शुभ समयको भरपूर उपयोग गर्नुहोला। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिका लागि आज समय राम्रो रहनेछ। विद्यामा राम्रो प्रगति हुनेछ। पढाइ लेखाइमा तपाईँको मन जानेछ। दाजुभाइ अथवा अग्रजको सुझाव तथा सल्लाह सिरोपर गरेर अघि बढ्दा सफलता प्राप्त हुनेछ। नयाँ कामहरूमा लगानी गरेर आमदानीका स्रोत बढाउन सक्नुहुनेछ भने विभिन्न अवसरले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सक्नुहुनेछ। खनिज पदार्थको प्रयोग मार्फत धेरै धनार्जन हुने ग्रहयोग पनि रहेको छ। नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने सम्भावना पनि आज रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिका लागि आज स्वास्थ्य भरपर्दो रहने छैन। हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्दा नै राम्रो हुनेछ। आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा आउने छैन। रोग ऋण र संकटको सामना गर्न पर्दा मानसिक तनाव बढ्दै जानेछ। व्यापार व्यवसायमा भने जस्तो आमदानी नहुँदा आर्थिक अवस्था नाजुक बन्नेछ। पढ्ने लेख्ने कामहरू थाती नै रहनेछन्। आफन्त तथा माओवादी पक्षसँग विवाद बन्ने ग्रहयोग पनि रहेको छ। त्यसतर्फ तपाईँले ध्यान दिनुहोला। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिको लागि आज समय शुभ छैन। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउनेछ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्। शुभचिन्तक तथा सहयोगीहरू टाढा हुनेछन्। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना पनि रहेको छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्यमा पुग्न सक्नुहुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिका लागि आज भने समय अत्यन्त शुभ रहनेछ। पहिले गरिएका कर्मयोगबाट विशेष फल प्राप्त हुनेछ। व्यापार व्यवसाय बढ्नेछ भने रोकिएको काम बन्नेछ। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्दै जानेछ। पारिवारिक आवश्यकता पूर्ति हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आमदानी बढ्नाले उत्साह जाग्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिका लागि समय अत्यन्त खराब रहनेछ। सातिना व्यवहारमै अल्झनु पर्नेछ। आँटले काम दिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। मेहनतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्कालै धेरै आमदानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम पनि प्रारम्भ गर्न सक्नुहुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिका लागि समय शुभ रहनेछ। व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ बन्नेछ। आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ। बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सक्नुहुनेछ। नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सक्नुहुनेछ। प्रेममा सफलता मिल्नेछ। पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर पनि जोड्नेछ। बिहारको समय मध्यम रहेकाले सवारी साधनको प्रयोग गर्दा निकै ध्यान दिन आवश्यक छ। धनु राशि लागि आज